टोको ऊर्जा केन्द्र हो। इरान र अमेरिका इजरायल बीचको द्वन्दले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसार पसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ़न साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा शून्यमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्दहरूका कारण थप 10 करोड़ भन्दा बढ़ी मानिसहरू चरम गरीबीको रेखामुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट सन्निकट, युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम, विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्दको जोखिम बढ़ेको छ।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिले खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढ़ेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढ़ाउँदै नेपालको कृषिबाली जोखिममा पार्ने सम्भावना बढ़ाएको छ। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु भनेर मान्ने गरिन्थ्यो।
3: लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजना निर्माण शुरू भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन। बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिला सुस्तीका कारण 197 किलोमिटर लामो यो रणनीतिक सड़क आयोजना अपेक्षित रूपमा अघि बढ़न सकेको छैन।
2: सरकारले आगामी सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह अभियान संचालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान संचालन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
3: नेपाल रेड क्रस सोसाइटी झापाले मनसुनमा बाढ़ीजन्य विपदबाट प्रभावित हुन सक्ने परिवारको पहिचान गरेको छ। मौसम पूर्वानुमान र बाढ़ीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका 8,915 परिवार सम्भावित जोखिममा रहेको जनाइएको छ। रेड क्रसले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक गर्दै आएको छ।
2: देशमा ऊर्जा जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
3: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको रसुवा भन्सार जाँच पास पुनः संचालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो।
2: अब शेयर बजार शुक्रबार नेप्सी परिसूचक 1.01 प्रतिशत बढ़ेर 2,745.65 बिन्दुमा बन्द भएको छ। यस दिन 2,745.79 बिन्दुसम्म पुगेको शेयर बजार 2,717.96 बिन्दुमा झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9816655553
0: र 9843180049।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खसभ खादबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउण्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9761614 सिटी सेन्टर खादबारी नगरपालिका एक भानुचोक शङ्ख सभा।
3: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल वैशाख 27 गते आइतबार, मे 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
1: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
2: बजेट सम्बन्धी सुझाव, अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सीजन बाहेकको समयमा पनि 300 MW भन्दा बढ़ी बिजुली भारत निर्यात।
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
2: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जित, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग।
1: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागि हो। जेठ 3 अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसै गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवाग्राहीलाई जवाबदेह बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ। यसरी सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
2: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक सुमुक्त भेलाले जिल्ला अदालत भक्तपुर ले प्रतिवादीलाई साधारण तारिखमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 दुरूपयोग गरी दफा 25 देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका स्वयं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्नदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग

0: एकत्रित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि संचालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 389 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
1: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
2: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्छु। अन्यायको लडाई गरे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको दुई दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
3: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जहाँ चाहिँ चले।
1: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउवा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
0: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन

0: तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौ, डढेलो रोकौ, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षमा रूपमा देखिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। जेएनजे विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 का 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 औं राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गरेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवीस्थानका दिलु मगरले 6 वर्षदेखि गरेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गरेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
2: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफ सिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्व कर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने गरी खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य, काठमाडौँका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एशिया युद्धका कारण इन्धनको मूल्य लगातार बढ़ेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब 2 महिना यता इन्धनको भाउ 5 पटकसम्म बढ़ेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। 2 वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 विभिन्न हिमाल आरोहणका लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्ट्री डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
2: साझा खबरमा अब खेल खबर। नेपाल एली आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जित निकालेको हो। नेपालको जितमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डेलाई नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रेहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा ईशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा ईशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाण्डुको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 मीटर उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोठीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
4: चुनावपछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: साझा खबरमा अब एमाले भित्रको विवाद र नेतृत्वको भूमिका। प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले सोचे जति जीत हासिल गर्न सकेन भने त्यस बीचमा नेतृत्वले मुद्दा मामिलाको सामना गर्न पर्यो। यही बीचमा एमालेमा नेतृत्व परिवर्तनको बहस पनि चलिरहेको छ। एमाले विवाद र समाधानका लागि नेतृत्वको भूमिकाका बारेमा हामीले नेता गणेश सिंह ठगुन्नासँग कुराकानी गरेका छौं।
8: यी आन्तरिक कुराहरूलाई कसरी एकताबद्ध भएर अगाडि बढ़ने भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नेछौ भन्ने कुराको एउटा अण्डरस्ट्यान्डिङ भएर त्यो छलफल टुङ्गिसकेका छ।
9: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्, त्यसमा सत्यता छैन त्यसो भए?
8: व्यक्ति व्यक्तिका मनमा के छ र कसले के बोल्या छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूलाई, तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रह भन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट केही कमी कमजोरी भए जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी जसले निरंकुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
9: एमाले किन यो ठाउँमा आइपुगेको तपाईँहरूलाई के लाग्छ नेताको रूपमा?
8: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटिमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा पनि कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटिका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोजे कि कसलाई राख्न खोजे कि भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढ़ाउने कुरालाई नै छलफलको विषय बनाउँछ।
9: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
8: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो, तर त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि,
9: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सक्यो क्यारे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
8: केन्द्रीय कमिटीमा समीक्षा भएर केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ, यस कारणले अहिले यस्तै हुन्छ भन्न सकिन्छ।
9: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
8: धेरै कुराहरू छन् त्यो हुनाले हामी समीक्षा गरिरहेछौँ, त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन, सबै अब कमजोरी भएपछि त्यसका अब्जसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढी हुनुपर्छ त्यो स्वाभाविक हो, तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेको छैन, समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौँ भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौँ। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन् कमजोर हुन्छ, यस कारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ। जाँच चले
9: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
9: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग,
10: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई, बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती, सिजन भएको समयमा पनि 300 मेगावाट भन्दा बढी बिजुली भारत निर्यात,
9: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी,
10: र आईसीसी विश्वकप लीग 2 नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्डकपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिनमा हिमा गाउँपालिका प्रथम।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्च

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

पूर्व प्रधानमन्त्री देउवा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै नेपाल प्रहरीद्वारा पुनः पत्रचार, जेएनजी विद्रोहका क्रममा जलेका विदेशी नोट लगायतमा अनुसन्धान गर्नुपर्ने भनाई। डर र भयमुक्त भई न्याय सम्पादन गर्न कामु प्रधान न्यायाधीश प्रधानको आग्रह, दुई तिहाईको सरकार र महाभियोगबाट नडराउन सुझाव। आगामी आर्थिक वर्षका लागि बजेटको तयारी तीव्र, स्रोतको खोजी र प्राथमिकता निर्धारण लगायतमा गृह कार्य। नेपालीले अझै पाएनन् भारतमा क्यूआर भुक्तानी सेवा, डिजिटल भुक्तानी सहज बनाउने अपेक्षा गरिए पनि कागजी आश्वासनमै सीमित। इजरायलको सैन्य कार्यवाहीका कारण लेबनानमा 39 जनाको मृत्यु, हिजबुल्लालाई लक्षित आक्रमणमा सर्वसाधारण नपरेको इजरायलको दावी। र एक दिवसीय क्रिकेट अभ्यास म्याचमा नेपाली टोलीको लगातार तेस्रो जित, पछिल्लो खेलमा स्कटल्याण्ड पराजित।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: लाइट छुट लाइट छुट लाइट छुट
0: 10 होइन 20 होइन पुरै 100

0: असर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्रचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेपाल नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पति विरूद्ध नोटिस जारी गर्ने यसअघि अनुरोध गरिएकामा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण बिहिबार महासचिवलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउबा दम्पति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसूर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउबा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले इन्टरपोलबाट रेड नोटिस जारी लागि सहयोग गरिदिन भन्दै पत्र पठाएपछि हामीले त्यो विवरण पठाएका थियौं। प्रहरीका एक अधिकृतले भने एक साथ अघि कसुरबारे थप प्रश्न सोध्दै सन्देश आएपछि विभागलाई नै फरवार्ड गरेका थियौं। विभागले शुरूमा पक्राउ अनुमति नै नलिई रेड नोटिस जारी गर्न अनुरोध सहितको पत्र प्रहरीलाई पठाएको थियो। यो प्रहरीबाट उठान भएको केस होइन। विभागलाई थाहा नभएकाले पनि हुन सक्छ शुरूमै उहाँहरूले एउटा पत्र मात्र पठाएर रेड नोटिस जारी गरिदिन भन्नुभएको थियो। ती प्रहरी अधिकृतले कान्तिपुरसँग भने विस्तृत विवरण माग्ने बेला पक्राउ पुर्जी नै जारी नभएको थाहा भएपछि बल अनुसन्धान अधिकृतहरू पक्राउ अनुमति लिन अदालत गएका थिए। देउबा दम्पतिमाथि अरू कसुरमा समेत छानबिन अघि बढ़ाउने तयारी भइरहेको सुरक्षा प्रहरी अधिकारीहरूको भनाइ छ। देउबा दम्पति हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरण सरकार र देउबाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन।
1: सर्वोच्च अदालतकै कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले डर र भयमुक्त भई न्याय सम्पादनका लागि आग्रह गर्नुभएको छ। कानून दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकार र महाभियोगको डरबाट मुक्त हुन आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो,
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफू जीवनभर विभेद र अन्यायको लडाई लडेँ। कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ।
1: विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यले निरंकुशताको झगलको दिने उहाँको भनाई थियो। संविधानवाद र विधिको शासनका लागि सबै पक्षले काम गर्नुपर्ने मल्लले उल्लेख गर्नुभयो।
3: सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियो। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
1: सोही कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिँदै भन्नुभयो,
4: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ।
1: राष्ट्रपति पौडेलले सुशासन, अमन चयन, शान्ति, समृद्धि र मर्यादाका लागि विधिको शासन आवश्यक भएको बताउनु भएको थियो।
2: कान्तिपुर डायरीमा वा कान्तिपुर सविस्तार
5: कान्तिपुर सविस्तार।
2: संविधान अनुसार आगामी जेठ 15 गते सार्वजनिक गरिने बजेटको तयारी तीव्र रूपमा भइरहेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटका लागि सरकारले स्रोतको खोजी र प्राथमिकताका विषयमा गृह कार्य गरिरहेको बताइन्छ। मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको बलियो भर्तेक भए पनि निजी क्षेत्रको लगानीमा सुस्तता, कमजोर पूँजीगत खर्च र चुलिदो वैदेशिक व्यापार घाटाबीच आउन लागेको बजेटप्रति चासो व्यक्त भएका छन्। यसै सन्दर्भमा तयार पारिएको एक सामग्री।
6: नेपालको अर्थतन्त्र अहिले एउटा विचित्रको अवस्थामा छ। एकातिर बैंकका ढुकुटीहरू विदेशी मुद्रा र तरलताले भरिएका छन् भने अर्कोतर्फ बजारमा पैसाको माग नै देखिँदैन। निसासिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन आगामी आर्थिक वर्षको बजेट सदाको झै कर्मकाण्डी मात्र नभएर आर्थिक उपचार गर्न सक्ने प्रेस्क्रिप्सन सहितको दस्तावेज बन्नुपर्ने सुझावहरू आइरहेका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद डाक्टर प्रकाश कुमार श्रेष्ठ प्रभावकारी कार्यान्वयनको क्षमता बढ़ाउने हो भने कुनै पनि आयोजना पैसा नभएर नरोकिने तर्क गर्छन्। कानूनको अभावकै कारण विकास परियोजनाका लागि सम्झौता गरिएका ऋण र अनुदानको रकम समेत 100% ल्याउन नसकेको श्रेष्ठको भनाइ छ। उनी भन्छन्,
7: अहिले कस्तो छ भने बजेटमा 100 रुपियाँ वैदेशिक ऋण म ल्याउँछु भनेर भनिराख्दाखेरि वास्तवमा आएको चाहिँ 52 रुपियाँ मात्रै छ। त्यसले गर्दा हामीले दिन्छु भनेको वैदेशिक ऋण पनि हामीले मोबिलाइज गर्न सकेका छैनौँ, किनभने हाम्रो कार्यान्वयन क्षमता कमजोर हुँदाखेरि हामीले कार्यान्वयन गरिसकेपछि त्यसलाई भुक्तानी माग्नुपर्ने हुन्छ, रिइन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। त्यो गर्न नसक्दाखेरि हाम्रो भनेको सम्झौता भएको ऋण पनि हामीले ल्याउन सकेका छैनौँ।
6: यी यावत समस्या भित्रै समाधान पनि हुने भएकाले अबको बजेट हाम्रा लागि ऐतिहासिक अवसर पनि बन्न सक्छ, किनभने यसै वर्ष नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तर उन्नति हुनुपर्नेछ। यसका लागि सरकारले बजेटमा केवल खर्च व्यवस्थापन गर्न मात्र नभई उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि रोजगारी सृजना, निजी क्षेत्रको मनोबल वृद्धि, आर्थिक अनुशासन कायम तथा दिगो विकासका योजनाहरू समावेश गर्नुपर्नेछ। तर राजस्व र खर्च बीचको खाडल गहिरिँदै जाँदा आयातमा आधारित राजस्व प्रणालीले अब धेरै खर्च धान्न नसक्ने अवस्था आइसकेको छ। पूँजीगत खर्च निकै सुस्त छ, यतिसम्म कि छुट्याइएको रकम पनि खर्च गर्ने सामर्थ्य हामीले गुमाउँदै गएका छौं। अर्थशास्त्रको सिद्धान्त विपरीत एकातिर पूँजीगत खर्च गर्न नसक्नु, अर्कोतर्फ फजुल खर्च रोक्न नसक्नुका कारण अर्थतन्त्रको सन्तुलन लामो समयदेखि खलबलिएको टिप्पणी हुँदै आएका छन्। डाक्टर श्रेष्ठ भन्छन्,
7: एकतर्फ हाम्रो खर्चमा सुधार गर्नुपर्ने हुन्छ, अनावश्यक खर्चहरू कटौती गर्दै जानुपर्नेछ भने पूँजीगत खर्च बढ़ाउनु पर्नेछ, त्यसमा पनि पूँजीगत खर्च सही ढंगले बढ़ाउनु पर्नेछ। सही आयोजनाहरू, उच्च प्रतिफल दिने आयोजनाहरूको छनौट, विकास र त्यसको कार्यान्वयन गरेर त्यसमा बजेट लैजानुपर्ने, पूँजीगत खर्च गर्नुपर्ने, जसले गर्दाखेरि अर्थतन्त्रमा आर्थिक वृद्धि दर बढ़ने, राष्ट्र परिचालन बढ़ने हुन्छ।
6: अर्कोतर्फ वैदेशिक मुद्राको विनिमय दर बढ़दै जाँदा ऋणको समावयाज भुक्तानीको आकार विकास बजेट भन्दा ठूलो हुँदै गएको छ भने आन्तरिक उत्पादन नहुँदा आयातमुखी अर्थतन्त्र हावी भएको छ, भएको उत्पादन पनि खपत नहुने अवस्था बढ़दै गएको छ। उपभोगमा कमी आएपछि खुद्रा व्यापारदेखि घर जग्गा कारोबारसम्म यति बेला ठप्प जस्तै भएको छ। त्यसैले आगामी बजेटले परम्परागत वितरणमुखी बाटो छाडेर केही सर्जिकल स्ट्राइक नै गर्नुपर्ने देखिन्छ। यसका लागि बजेटले भन्सारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने रणनीति लिनुपर्नेछ। मेक इन नेपाल जस्ता अभियानलाई कर छुटमा मात्र सीमित नगरी बजारसम्मै उत्पादकलाई सहयोग गर्नुपर्ने व्यवसायीको सुझाव छ। नेपाल उद्योगी व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटा देशमै काम गर्न खोज्नेलाई निरुत्साहित गरेर उपभोग बढ़ाउने कल्पना गर्न नसकिने बताउँछन्। सापकोटा भन्छन्,
8: हाम्रो ठुलो मात्रामा चाहिँ त मान्छेहरू चाहिँ त यहाँ अडियो अन्त विदेशतिर हाल्यो, एउटा मनोविज्ञानै तयार गर्न सकेन कि विदेश जाने होइन, हामी यही गर्न सक्छौँ भनेर मान्छेलाई यहाँ खुट्टा टेकाउने, यहाँ अडाउने भन्दा पनि केही गर्न थालेका मान्छेहरू, जो स्टार्टअपमा लागेका मान्छेहरूको मनोबल झन् खस्किने खालको परिस्थिति सिर्जना हुँदैछ। यो त के भने एकदम चाहिँ राज्यसँग डराउने हो कि झन् सरकारसँग डराउने, मनोबल झन् चाहिँ त आत्तिने खालको परिस्थिति सिर्जना हुँदैछ। यसलाई चाहिँ सरकारले बेलैमा बुझ्नु पर्यो।
6: त्यस्तै खर्चको सही सदुपयोगका लागि परम्परागत असाध्य विकासको रोगबाट मुक्ति पाउन आयोजना प्रमुखलाई जवाबदेही बनाउँदै प्रोजेक्ट बैंकबाट मात्र आयोजना छनौट गर्ने नीति यो बजेटले ल्याउनु पर्ने कतिपयको सुझाव छ। तयारी नपुगेका र राजनैतिक दबावका साना टुक्रे योजनालाई बजेट शून्य नै गरी राष्ट्रिय गौरवका आयोजनामा स्रोत एकत्रित गर्न यो बजेटले कार्यक्रम ल्याउनु पर्ने अर्थका जानकारहरूको सुझाव छ। कतिपयले भने मुलुककै समृद्धिका लागि मुख्य आय स्रोत थानिएको ऊर्जा क्षेत्रलाई सहजीकरण नगरेसम्म अर्थतन्त्र बलियो नबन्ने तर्क गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्की सरकारले अघि सारेको सय बुदालाई बजेटबाटै लागू गर्नुपर्ने भन्दै सरकारले ऊर्जा दशक घोषणा गरी सो क्षेत्रमा संकटकाल लगाउनुपर्ने बताउँछन्। कार्की भन्छन्
9: बाचापत्रमा धेरै कुरा लेखा छ, अब यो बजेटदेखि नै लागू गर्नु पर्यो कि जस्तो अहिले सनसेट ल भनेको छ नि, ऊर्जा विकासको लागि ऊर्जा तथा पूर्वाधार क्षेत्रमा 10 वर्षको लागि ऊर्जा दशक घोषणा गरेर यो संकटकाल लाउनुपर्छ। ट्रान्समिसन लाइन निजी क्षेत्रलाई दिनुपर्छ। अब अहिले सबै पीपीए गर्ने भनेर लेखिसकेपछि त त्यो टेक एन्ड पे भनेर शब्द नै हटाउनुपर्छ। निजी क्षेत्रलाई विद्युत व्यापारको दिने भनेको छ, त्यो गर्नुपर्छ। अर्को मेजर कुरा चाहिँ यो साह्रै गिजुले कि यो 7 र सीडीएसईको कुरा, यो चाहिँ भए अनुसार तुरन्तै खोलिदिने व्यवस्था चाहिँ गरिदिनु पर्यो।
6: 19 खर्ब हाराहारीको बजेटको योजना बनाइरहँदा स्रोत व्यवस्थापन अर्को टाउको दुखाएको विषय हुन सक्छ, तर यसका उपाय हामीसँग नभएको भने होइन। विकासशील राष्ट्रमा स्तर उन्नति हुँदै गरेको नेपालले आईटी निर्यात र पर्यटनलाई विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनाउने अवसर पनि हामीसँगै छ। त्यस्तै करको दायरा विस्तार गर्दै भन्सारमा हुने चुहावट रोक्न सके त्यहाँबाट पनि स्रोतको जोहो गर्न सकिने देखिन्छ। अनि खर्च घटाउनका लागि घाटामा रहेका सरकारी संस्था स्थानहरूको निजीकरण गरी आउने रकमलाई पूर्वाधारमा लगाउन सकिने कतिपयको सुझाव छ। त्यस्तै आन्तरिक ऋणलाई उपभोगमा नभई प्रतिफलयुक्त आयोजनामा मात्रै खर्च गर्न सके विस्तारै स्रोतको समस्या टर्दै जाने विश्लेषकहरूको सुझाव छ। त्यसैले अब सस्तो लोकप्रियता र वितरणमुखी बजेट नभई जनतालाई भत्ता होइन अवसर बाँड्नुपर्ने समय आएको छ। थलिएको अर्थतन्त्रलाई दर्विलो बनाउने दायित्व बोकेर आएको सरकार सामु यथार्थपरक र कार्यान्वयन योग्य बजेट ल्याउने दबाव बढेको छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण नेउपाने
5: काठमाडौँ।
1: यसैबीच 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जीएनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा रहेका छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको क्षेपण भए पनि सत्तारूढ़ रासोपाको चुनावी वाचापत्र अनुरूप 7%सम्मको आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था रहेको छ।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
13: आकार रु 1,20,00,000,000, न्यूनतम लगानी रु 1,000,000, प्रति यूनिट मूल्य रु 10। मेरो शेयर या आस्था को माध्यम सजिले आवेदन दिन सकने। आईपीओ खुला होने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आज को स्मार्ट योजना, भोलि को सुरक्षित भविष्य। म्यूचुअल फंड लगानी बजार जोखिम में आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्ट मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रङ
1: छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब कुलपतिको प्रसंग। सबै विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने विज्ञहरूको सुझाव विपरीत सरकारले अध्यादेश ल्याएर प्रधानमन्त्रीलाई कुलपतिका रूपमा थप शक्तिशाली बनाएको छ। सरकारले अध्यादेश ल्याउँदै 16 विश्वविद्यालयका उपकुलपति रेक्टर र रजिस्ट्रारलाई पदमुक्त गरिसकेको छ। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले सबै विश्वविद्यालयमा कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने सुझाव दिएका थिए। नीति अनुसन्धान प्रतिष्ठानले समेत सरकारलाई प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउन सुझाव दिएको थियो। सरकारले अध्यादेश ल्याएर उपकुलपति रेक्टर र रजिस्ट्रारको नियुक्ति खारेज गर्दा कुलपतिको व्यवस्थालाई भने संशोधन गरिएको छैन। प्रधानमन्त्रीले कुलपति हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि सरकारले उपल्लो तहका पदाधिकारीहरूको नियुक्ति खारेज गरेको छ। शिक्षाविदहरू सरकारको पछिल्लो कदमले कुलपतिलाई थप बलियो बनाएको बताउँछन्। शिक्षाविद विद्यानाथ कोइरालाले सरकारले उच्च शिक्षा सम्बन्धी नयाँ ऐन जारी गरेर प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुको सट्टा उल्टो प्रक्रियाबाट पदाधिकारी हटाइएको टिप्पणी गर्नुभयो। सरकारले अध्यादेश मार्फत त्रिवि ऐन 2049 संशोधन गर्दै विश्वविद्यालयको सर्वोच्च निकाय सभा सिनेटमा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियनको संस्थागत प्रतिनिधित्व हटाएको छ। त्यसको सट्टा अब प्रधानमन्त्री तथा कुलपतिले सीधै प्राध्यापक, विद्यार्थी र कर्मचारीबाट सभाको सदस्य चुन्न सक्ने भएका छन्। अन्य विश्वविद्यालयको सभाबाट पनि मनोनित हटाएर प्रधानमन्त्रीले सोझै सदस्यहरू मनोनयन गर्ने प्रावधान राखिएको छ। यसअघि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघबाट एक एकजना र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूबाट दुईजना सभाको सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको थियो।
3: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिएको छ। सो प्रशिक्षण ललितपुरको जावलाखेलमा भएको छ। प्रशिक्षणमा अर्थमन्त्री समेत रहेका पार्टीका उपसभापति स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायत पार्टी पदाधिकारी सहित सांसद सहभागी भएका थिए। प्रशिक्षण आजसम्म चल्ने रासोपाले जनाएको छ। यद्यपि प्रशिक्षणमा सांसदहरूको उपस्थिति न्यून उपस्थिति भएपछि रासोपाले त्यसको मूल्याङ्कन हुने बताएको छ। रासोपाका 182 जना सांसद मध्ये कम सांसद उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि जनाउनु भएको छ। वहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिनुले संसदीय भूमिकाबाट विमुख हुने संकेत देखिएको उल्लेख गर्नुभयो।
4: संसद दलमा निरन्तर सूचना प्रवाह भएको थियो, तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन। संसद दलको उपनेताको हैसियतमा म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु, पार्टीले हाम्रा लागि विशेष गरी संसद दलमा उपस्थित हुनुभएका सबै सांसद मान्यज्यूहरूको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिनु र त्यसपछि आफ्ना अन्य कामलाई प्रायोरिटीमा राखिनु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गरेको जस्तो महसुस गर्छौं पार्टी र पार्टीको तर्फबाट हामीले हेर्दै गर्दा संसद दलको तर्फबाट हेर्दै गर्दा कुरालाई मूल्याङ्कन गरिनेछ। त्यो सँगसँगै आज आयोजना गरेको यो प्रशिक्षण कार्यक्रम अन्तिम पनि होइन तर
3: रासोपाले यसअघि निर्वाचन लगत्तै सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
7: र 9819376375।
1: छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
8: आर्थिक समाचारको साथमा
2: फागुन 2080 नेपाल र भारतले सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गर्दा यसलाई कोसे ढुङ्गाको रूपमा प्रचार गरिएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो। त्यसै त नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीहरूले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पनि पाएका छन्। तर भारत जाने नेपालीहरूले भने अझैसम्म यो सुविधा पाएका छैनन्। नेपालका बैंक भुक्तानी सेवा संचालक र केन्द्रीय बैंक आफूहरू प्राविधिक रूपमा तयार भएको भन्दै पटक पटक आश्वासन दिए पनि पारस्परिक सेवा शुरू हुन नसकेको जनाइएको छ। सेवा सञ्चालनका लागि विभिन्न पटक समय सीमा तोके पनि शुरू भने हुन सकेको छैन। पछिल्लो पटक डिसेम्बर 2024 नेपालीले भारतमा क्यूआरबाटै भुक्तानी गर्न पाउने भनिएको थियो। तर यतिका समय बितिसक्दा पनि भुक्तानी शुरू नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन्।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: खाली डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले त्यहाँ सैन्य कार्यवाही गर्दा 39 जनाको मृत्यु भएको छ। त्यस्तै इजरायलले दक्षिणी शहर साक्सा सिकमा अर्को आक्रमण गर्दा एक बालक सहित कम्तीमा 7 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बल आईडीएफले भने ती हमलाहरू लेबनानी सशस्त्र समूह हिजबोलालाई लक्षित गरी गरिएको दावी गरेको छ। सो घटनामा लेबनानी नागरिक नपरेको इजरायलले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल 16 इजरायल र लेबनान सरकार बीच युद्ध विराम सम्झौताको घोषणा गरे पनि इजरायली सेना र हिजबुल्ला बीच आक्रमण प्रत्याक्रमण जारी रहेको छ।
3: काठमाडौँमा जारी एक दिवसीय अभ्यास क्रिकेट सिरिजमा नेपाल ए टीमले लगातार तेस्रो जीत हात पारेको छ। पछिल्लो खेलमा नेपाल ए ले स्कटल्याण्डमाथि 9 रनको जीत दर्ता गरेको। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपाल ए ले 34.5 ओभरमा 4 विकेट गुमाएर 204 रन बनाएको अवस्थामा वर्षातका कारण खेल प्रभावित भयो र डकवर्थ लुइस पद्धति अनुसार नेपाली टीमले 9 रनको जीत हासिल गरेको हो।
2: अब मौसम सम्बन्धी जानकारी। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको 1-2 स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज 11 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:39 हुनेछ। हवस् त, गान्धी गुडारी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
4: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते संघको सभाको खादरीमा मेची आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैनित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यैनित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।

0: किरात राई समुदायको महान चाड साकेला उभौली येलेदुङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङलाले यही 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई किरात राई ययुक्खा दिङला भोजपुर।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ शङ्कर सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट यहाँ पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosankhasabha.com.np लगइन अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ शङ्ख सभा यो बसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु, त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ शङ्कर सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाज भाइले तपाईँको लागि राखिसकेको छ। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 27 गते आइतबार कृष्ण पक्षको अष्टमी तिथि तदनुसार ईस्वी सम्वत 2026 मई 10 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछ। आमदानी बढ्नाले उत्साह पनि जाग्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै व्यापारमा पनि राम्रो फलको मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला र साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना देखिन्छ। व्यापारमा पनि राम्रो फाइदा हुनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनतले जीवन शैलीमा पनि परिवर्तन आउनेछ। लगनशीलताले कृतिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ भने महत्वाकांक्षालाई लक्ष्यमा पुर्याउन सक्छ र क्रियाशील रहनुहोला। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

विश्वासपछि तेस्रो राशि रहेको छ मिथुन राशि। पहिलेको कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला, समयको माग अनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ भने सम्भावना देखिए पनि सूचीको उपलब्धि भने प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मिथुन राशि पछि चौथो राशि रहेको छ कर्कोट राशि। परिबन्धले समस्या निम्त्याउन सक्छ, गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यको लागि आहार विहारमा पनि अलिक सजग रहनुहोला। चुनौती भित्र बसर खोज्ने समय देखिन्छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुन्छ।

सक्नेछ र गोप्य रहस्य पत्ता लाग्नेछ भने मेहनत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मैत्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले मनोज्ञ आमदानी दिलाउनेछ भने विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवर्तनको साथले नयाँ आशा भने जगाउनेछ। रमाइलो यात्रा गर्ने सहित जोड्नुका साथै अतिथिका रूपमा मान सम्मान प्राप्त होला र टाढिएका साथीभाइसँग पनि भेटघाट हुनेछ। आजको दिनमा सिंह राशि हुने श्रोता।

सिमरसपछि छैटौं राशि रहेको छ कन्या राशि। भौतिक साधन जुटाउने दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय भने लागे तापनि फाइदा हुने काम हात लागि हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोगको हात अघि फैलाउनेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ र पुरुषार्थ कामद्वारा लाभ उठाउन सकिनेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कन्या राशि पछि सातौं राशि रहेको छ तुला राशि। कामको मिसन मिल्दा पछि परिनेछ अरूको लागि बुद्धि खर्चनु पर्ला। पहिलेका सहयोगीहरू पनि पछि हट्न सक्छन्। अवसर व्यवधानका बीचबाट पनि कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा भने ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। आजको दिनमा तुला राशि हुने

तुलसीपछि आठौं राशि रहेको छ वृश्चिक राशि। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि पशुपालन तथा घरेलु कामकाजमा भने बढी पवित्र बन्नु पर्ला। बिना कारण आफन्त साथीभाइसँग टाढिन पर्ने परिस्थिति आउन सक्छन्। साथीहरूसँग असमझदारी देखिने हुँदा अलिक सजग रहनुहोला र हडबडीले समस्या निम्ताउन सक्छ। होसियार रहनुहोला। आजको दिनमा वृश्चिक राशि हुने छ त

दशैँसकेपछि नौ राशि रहेको छ धनु राशि। सहयोगीहरूले सब दिनाले सिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफीकै काम गर्दै मनाकी धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित मतदाताले पनि उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्, बोलीको गलत अर्थ लाग्न सक्छ। आलस्य गर्दा काममा पनि पछि परिएला, हातमा आएको रकम अरूका लागि खर्चनु पर्ने देखिन्छ। बोलीको उपयोगले मात्र काम बनाउन सकिनेछ भने अरूको मुख ताक्ने बानीले योजना अधुरै रहने देखिन्छ। गोपनीयतामा पनि अलिक ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ, विभिन्न अवसर पनि आउनेछन्, तर हडबड गर्दा काम बिग्रनेछ। खानपान र भेटघाटको अलमलले पनि काम रोकिन सक्छ, तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र मेहनत गर्दा नाम दाम र इनाम हात पार्ने सौभाग्य समेत प्राप्त हुनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कन्याशिपत्री अन्तिम अथवा बाह्रौं राशि रहेको छ मेन राशि। भए पनि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीका साथ काम लिनु पर्ला र यात्रा गर्दा दुःख पाइनेछ। समयमा होस नपुग्नाले व्यवहारमा पनि पछि परिएला र आफ्नै बाटो टाढिनु पर्ने परिस्थिति आउन सक्छ। सजग रहनुहोला। आजको दिनमा मेन राशि हुने श्रोता।

श्रोता मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाई आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संखुवा सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आग्रह हुन्छु। नमस्कार।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाइ साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बिर्तामोठको प्राविधिक सहयोगमा यहीमिति 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बिर्तामोठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमिति 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट, यही मिति 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177, 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

खुसीको खबर खुसीको खबर खुसीको खबर यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल्स फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नशा तथा हार्जोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल्स फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, जनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649597 र 99087578।

0: किरात्राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात्राय समुदाय तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राय यायोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई, किरात्राय यायोखा दिङला भोजपुर।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किने आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
4: जनक पौडेली, 98520358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्कुवा सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 029575742 67, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यसको कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98422267।
6: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: NCSA कम्प्युटर सेन्टर खादबारी 1 शङ्कर सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 MHz
1: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ जति पनि कार्यक्रमको प्रतीक्षा गरेर बस्नु भएको छ, तपाईँको प्रतीक्षाको घडी आज पनि समाप्त भइसकेको छ। उपस्थित छु म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। पञ्चाङ्ग आत्मा छ र ग्रह गोचरहरू तयारी अवस्थामा र राशिफलको साथमा तपाईँसँग उपस्थित छु। प्राविधिकबाट इसारा मिलिरहेको छ, दुईटा नम्बर पनि खुल्ला गर्ने तयारीमा छौं। तपाईँ आफ्नो घरमा बस्नु भएको छ, रेडियो सेट अगाडि हुनुहुन्छ र साल महिना गते समय तपाईँ कपीमा लेखेर तयारी अवस्थामा हुनुहुन्छ भने 98453 97 658 र 98 142 73 601 सम्पर्क भने गर्ने प्रयास गर्न सक्नुहुन्छ। तपाईँ प्रयासरत रहनुहोला। कार्यक्रममा आफ्नो र आफन्तहरूको बारेमा सहभागिता जनाउनको लागि एउटा कुरा जानकारी गराइहाले है, सकभर हामीले भन्ने गरेका छौं आफ्नो हेराउनु होला, अरूको बारेमा जस्तै आफ्नो छोराको हेर्न पाइयो, छोरीको हेर्न पाइयो, तर मामाको भान्जाको पर पर कता हो कता उहाँहरू सुन्नुहुन्न कार्यक्रम, उहाँलाई कार्यक्रममा मतलबै छैन भने तपाईँ आफ्नो सुन्नुहोस्, अरूलाई पालो दिनुहोस्। तपाईँको जबरजस्तले न उहाँको साल महिना गते समय मिलेको छ न केही मिलेको हुन्छ, आफ्नो हेराउनु होला। फोन गरिसकेपछि हेर्दिन भन्न फोन काट्नु भन्दा आफैले बुझेर सकभर आफ्नो मात्र हेराउनु, नभए चुप लाएर बस्नु, अर्काको पालो आउँछ, अर्काको पनि सुन्दै गर्नु। के कस्ता छन् ज्योतिषका आधारहरू हामी जानकारी दिँदै जानेछौ। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। कार्यक्रमलाई भने अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचर आज मिति 2083 साल वैशाख 27 गते आज आइतबार, तदनुसार ईस्वी सन् 2026 मे 10 तारीक नेपाल सम्बत 1146 वछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण वसन्त ऋतु शुद्ध ज्येष्ठ कृष्ण पक्ष रहेको छ। आज विशेष गरी 27 गते परम पवित्र पावन दिन अष्टमी 12:58 पर बिहानको 10:31 रहन्छ। तत्उपरान्त भने विशेष गरी सोमबारको दिन भोलि नवमी तिथि रहनेछ। धनिष्ठ नक्षत्र 38:34 पला रात्रिको 8:46 ब्रह्मयोग 43:11 पला तैत्रीकरण 43:15 पला आज आनन्दा युगमा मातंग युग रहेको छ। आजको दिनमानको समय 33:34 पला बिहान सूर्योदय 5:20 जाँदा भयो, साँझ सूर्यास्त 6:42 जाँदा रहनेछ। विशेष गरी आज राष्ट्रिय महिला ज्योतिष संघ स्थापना दिवस आजको पञ्चाङ्गमा उल्लेखित छ। राष्ट्रिय महिला ज्योतिष संघ स्थापना दिवस आज काठमाडौँमा विशेष रूपमा धुमधाम

0: आज केही मिनट पछाडि भने कुम्भ राशिमा प्रवेश गर्दैछन् चन्द्रमा। मंगल मीन राशिमा रहेका छन् भने बुध ग्रहको अवस्था मेष राशिमा छन्। बृहस्पति मिथुन राशिमा छन्। शुक्र वृष राशिमा छन् भने शनि मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको राशिहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अब यिनै जानकारीहरू सहित अब तपाईंलाई हामीले तयारी गरेका छौं। आजको तपाईंको दिन कसरी व्यतीत हुन्छ, तपाईंका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आमदामीका स्रोत वृद्धि रहनेछ। काममा सफलता मिल्ने युग पनि देख्न सकिन्छ। मन उताउलो रहनेछ, अलिकति संयमित भएर अगाडि बढ्नुहोला। आजको दिनमा धैर्य धारण गर्न सक्ने र क्षमता वृद्धि गर्ने दिन छ। जागिरमा पदवृद्धिको सम्भावना, घरमा साथीभाइहरूको समागम रहनेछ। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिकताका कामबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ छ। इष्टमित्रहरूले साथ दिने योगहरू राशिमा संकेत आजको मिथुन राशिबाट संकेत छ। दिनहरू बिग्रिन थालेका छन्। अब दुई चार मिनट पछाडि, अबको सात मिनट पछाडिबाट दिन खराब शुरू हुन्छ। कर्कट राशिको चन्द्रमा आठौं हुँदा राहु पनि आठौं छ। नशाको रोगले अलिकति केही जटिलता उत्पन्न हुन्छ। काममा असत्य विरोधाभास, अशुभ संकेतहरूको लक्षण अब आठ मिनट पछाडि देख्न थाल्नेछन्। ग्रह बिग्रिएको छ। ओम पशुपतये नमः मन्त्र जप गर्नु, दिन सकारात्मक बनाउने प्रयास गर्नुहोला। आँटेका कामहरूबाट सजिलै सुख प्राप्ति गर्न सकिने योग छ। घरमा सबैलाई प्रसन्न पार्ने क्षमता रहनेछ भने कृषि र पशु चौपाईबाट मनोज्ञ धनार्जन गर्न सकिन्छ। मन खुशी हुने दिन राशिलाई देख्न सकिन्छ। ग्रहहरूमा शत्रु वृद्धिको योग छ। अलिकति कुरा काट्नेको संख्यामा वृद्धि रहन्छ। तपाईँले चाहेका कुराहरूमा पनि अलिकति कमजोरीपनहरूको योग देख्न सकिने योग छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देख्न सकियो। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त योग राशि आजको दिनबाट तुला राशिलाई ग्रहमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना पनि धेरै राम्रो देख्न सकिने योगहरू आजको राशिबाट संकेत छ। पराक्रमयुक्त दिन, दाजुभाइसँग सम्पत्तिमा विवाद नहुने योग देखिन्छ। हिजोसम्म भएका झै झगडाहरू आजबाट शान्त रहन्छन्। काममा सफलता, यात्रा फलदायक बन्न सक्ने योग छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखिन्छ। लामो दूरको यात्राहरू पनि सहज छ भने आँटेका ताकेका कामहरूबाट सफलता मिल्ने योग राशिमा मकर राशिलाई ग्रहमा देख्न सकिने योग रहेको छ। लग्नमा राहु मात्रै थियो, अबको तीन मिनट पछाडि ग्रहहरूमा परिवर्तनको योग छ। मन हल्का हुने योग छ आजको मलाई। आफ्नो राशिमा चन्द्रमा आउँदा मन प्रसन्न, वैदेशिक यात्राको शुभफल लक्षणहरू देख्न सकिन्छ। काममा एउटा जोश, जाँगर र उमङ्ग थपिने कुम्भलाई संकेत शुभ छ। आज तपाईँको लागि ग्रहमा साह्रै राम्रो दिन देख्न सकियो। तर आफ्नै घरबाट भने शत्रु वृद्धि छ, साथीभाइले पनि प्रशंसा गर्नेछन्। तपाईँको इज्जत र मान वृद्धि भएर जाने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण

0: द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईलाई जानकारी गराउँ, हामी यतिखेर नेपालभरबाट कार्यक्रम एकैसाथमा प्रसारण गरिरहेका छौं। तपाई जहाँबाट हामीलाई यतिखेर प्रत्यक्ष रूपमा रेडियोको ध्वनि तरंगमा सुन्दै हुनुहुन्छ, हामी तपाईँको हरेक ठाउँ ठाउँमा आउने र तपाईँका जिल्ला जिल्लामा हामी परिभ्रमण गर्ने क्रममा एक दिनको व्यवसाय हामीले काठमाडौँमा गर्नुपर्ने भएको छ। काठमाडौँमा भेट्न को को आउनुहुन्छ अथवा काठमाडौँको आसपासबाट हामीलाई कार्यक्रम ककले सुन्दै हुनुहुन्छ, हामी काठमाडौँ एक दुई दिनपछि जाने तयारी गर्दैछौ। त्यस पछाडि हामी अन्य जिल्लाहरूमा जान्छौं, जिल्लाहरूबाट चाहिँ फोन आएको आधारमा हामीले आउने तयारी गरिरहेका छौं, तर फोन कता कताबाट आएको छ हामीले हेर्न पाएछैन। हामीलाई गुरुदेव हाम्रो जिल्ला नआउने भनेर जहाँबाट बढी फोन आउँछ त्यतै जाने भन्ने कुरा हो है। अब हेरौं, नेपालको सुदूर पूर्वबाट सुदूरपश्चिमसम्म कुन कुन जिल्लाबाट हामीलाई फोन आउँदो रहेछ हामीलाई जानकारी प्राप्त होस्, हामी तिनै तिनै जिल्लाहरूमा हामी आउने प्रयास गर्छौं। हामीले इलाम, पाँचथर, शंखोसभा, भोजपुर, उदयपुरदेखि लिएर सबै जिल्लाहरूको डाटा हामीले कलेक्सन गरिरहेका छौँ। झापामा हामीले जुन पहिले झापामा आउने भनेर विशेष कारणवश हामी त्यो दिन बस्न पाइएन, धेरै सज्जनहरू फर्किनु भयो, हाम्रो मन दुखेको छ, त मलाई थाहा छ, मैले तपाईँलाई व्यक्त गर्न तपाईँलाई नभेटेर मात्र धेरै भक्तहरू आउनु भएको थियो। त्यहाँ फेरि त्यो दिन कस्तो खालको दिन थियो भने ज जसले मलाई चाहिँ सम्पर्क गरिरहनु भएको थियो उहाँहरूसँग विशेष कुराकानी हुँदै हामी जोडिएर फलान ठाउँमा भेट्ने, सबैजना आउनुहोला भनेर यसरी हामीले त्यो दिन 25-30 जना मान्छेलाई विशेष प्राइभेट रूपमा चाहिँ उहाँहरूले हामीसँग कुराकानी गरेर पक्का पक्की आउने कुरो भएपछि हामी झापा दमकमा बस्ने कुरो थियो, तर त्यो बेला कारणवश हामी बस्न पाइएन। अब पनि सकभर भगवानको कृपा त्यस्तो नहोस्, सकभर भेट्न पाइयोस् अनि तपाईँहरूसँग प्रत्यक्ष रूपमा। अब काठमाडौँमा चाहिँ एक दुई दिन पछाडिको बसाई यही महिनामा हुन सक्छ, अब वा मंगलबार बुधबारै हुन्छ कि अथवा ढिलोमा पनि 30 गते हुन सक्ने अथवा 31 गते भए पनि सम्भावना बढी छ है। त्यसो भएको हुँदा तपाईँहरू काठमाडौँमा अथवा तपाईँका छोराहरू, बुहारीहरू, आफन्तहरू काठमाडौँमा हुनुहुन्छ, पहिलेबाटै भेट्ने प्रयास गरिरहनु भएको थियो भने चाहिँ हामीलाई एकचोटि खबर गर्नुहोला, आज पनि खबर गर्नुहोला, किनभने तपाईँहरू जति धेरैजनाले हामीलाई सम्पर्क गर्नुभयो हामीले त्यही अनुसारले तपाईँहरूलाई भेट्ने ठाउँको व्यवस्थापन, बस्ने ठाउँको व्यवस्थापन हामी तपाईँहरूलाई व्यवस्थापन गर्नेछौँ। हामी बस्दाखेरि चाहिँ हामी चक्रपथको एरियामा बस्ने गर्छौं पहिलेदेखि नै, त्यही भएर तपाईँहरू हामीलाई भेट गर्नको लागि एकचोटि सम्पर्कमा भने आइदिनु होला। काठमाडौँको लागि सम्पर्कमा आएर को को भेट्न चाहनुहुन्छ हामीलाई व्यक्तिगत म्यासेज पनि गर्न सक्नुहुन्छ, वाट्सएपमा म्यासेज पनि गर्न सक्नुहुन्छ होइन। हाम्रो वाट्सएप नम्बर 98453 97658 तपाईँले हामीलाई यो नम्बर सेभ गर्नुभयो भने वाट्सएपमा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी पनि गर्न सक्नुहुन्छ भने फेसबुक पेजबाट पनि लक्ष्मण सुवेदी 333 गरेर सर्च पनि गर्न सक्नुहुन्छ। आज हेरौँ, हुम्लाबाट, सिमकोटबाट ककल्ली कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई त्यहाँको व्यक्तिहरूको बारेमा जानकारी दिनु छ, किनभने असाध्यै मैले त्यहाँ एक दिन हाम्रो रेडियो सहकर्मीलाई, हामी त्यहाँका जुन रेडियो मानसरोवरका स्टेशन म्यानेजर हुनुहुन्छ उहाँसँग हामीले एक दिन प्रत्यक्ष कुराकानी गर्दा रेडियो नजिकै हिमाल देखाउनु भएको थियो, असाध्यै दिव्य लाग्यो। तर अब के गर्नु, त्यस्तो ठाउँमा आएर बस्न साह्रै मन हुन्छ होइन, अनिखेर चाहिँ त्यस्तो हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा त्यहाँबाट हामीलाई धनबहादुरजीले पनि हामीलाई साथ दिइरहनु भएको छ रेडियोबाट पनि, बर्खजीले पनि हामीलाई त्यहाँबाट साथ दिइरहनु भएको छ। उहाँले कहिलेकाहीँ फोन गरेर हिमाल देखाइदिनुहुन्छ, हामी मनमोहित हुन्छौँ। नजिकै क्या, हिँडेर गयो भने एक दुई घण्टा पुगिन्छ भन्नुहुन्छ। त्यस्तो ठाउँमा रेडियो छ मानव सरोवर, त्यहाँबाट त्यही भएर मलाई अचम्म लागेको। ककलले चाहिँ यतिखेर हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरामा तपाईँहरू चाहिँ हामीलाई जानकारी गराउनु होला। कहाँबाट? मानव सरोवर एफएमबाट होइन, हामीले तपाईँले जानकारी गराउनु भयो भने अझ धेरै कुरामा जानकारी हामीले लिन पाउँछौ। किनकि हामी हुम्ला जिल्लामा, हुम्ला जिल्लाको सिमकोटमा हामी भर्खरदेखि कार्यक्रममा बजिरहेका छौँ, कतिको सुन्नुहुन्छ भन्ने कुरा हो। काठमाडौँमा चाहिँ हामीलाई सम्भवत 30 गते अथवा 31 गते अथवा 29 गते कहिले हामी आउँछौ, तपाईँहरूसँग हामी एक दिनको लागि काठमाडौँमा भेट्ने तयारी गर्दैछौ। सबैजना तयारी भएर गुरुदेव म पनि भेट्छु म पनि भेट्छु भनेर फोन जति आउँछ त्यही अनुसारले हामी तपाईँहरूलाई ठाउँको लोकेसन कहाँनिर बस्नेछौ तपाईँहरूलाई हामी वाट्सएप अथवा फेसबुकमा हामीले तपाईँलाई सम्पर्कमा रहनेछौ। अहिले भने कोही जिज्ञासुखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
1: नमस्कार राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म इलामबाट कोपिला सुवेदी।
0: कोपिला जी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई?
1: ठिकै छ।
0: अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कोपिला जी?
1: फिक्कलबाट।
0: कुन रेडियो? फिक्कल एफएमबाट सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: मेरो छोरोको बारेमा हेर्नुहुन्छ।
0: छोराको साल महिना गते सुन्नु भन्नु त?
1: 2070 साल।
0: असारको 24 गते कति बजे?
1: बिहानको 10:30 बजे
0: तिर कि 10:30 बजे ट्याक्कै हो?
1: हजुर, दमकमा जन्मेकै जन्मिनु छु।
0: 10:30 बजे तिर हो कि ट्याक्कै 10:30 बजे हो?
1: ट्याक्कै 10:30 बजे।
0: छोराको नाम चाहिँ के? सब नाम राख्नु पर्थ्यो, के नाम राख्नुभयो?
1: केबाटै उठेको छ उठ्नु चाहिँ?
0: नाम चाहिँ के छ? केन्द्र हेर, यो के भन्ने अब, कसलाई गाली गर्नु क्या मैले? केन्द्र प्रसाद, विश्वको प्रसाद, केशव भगवानको नाम हेर्नु त। तपाईँलाई छोरालाई केशव भन्दा पनि, छोराको नाम लिँदा पनि, छोरालाई केही कामले बोलाउँदा पनि भगवानको नाम उच्चारण हुन्थ्यो क्या?
1: होइन कि, यहाँ केशव भएको मान्छेहरू झुन्डेर मरे अनि त्यही भएर
0: है। केशव नाम आउँछ मिथुन राशि, अनि औंसीको दिनमा जन्म भएको छ। औंसी शान्ति गर्नुभयो?
1: छैन त,
0: कसले भनिदिएको छ होइन अहिलेसम्म होइन। औंसीको शान्ति गर्नु, अलिकति स्वास्थ्यमा समस्या भइरहन्छ केटोलाई, बिरामी परिरहनुहुन्छ होइन, कहिलेकाहीँ
1: त्यसै जस्तो।
0: औंसीको शान्ति तुरुन्तै गर्नु धेरै कुरामा राम्रो हुन्छ है। अनि कालसर्प एक पनि परेछ, सुन्नु न, तपाईँको छोरा जब पेटमा आयो नि तपाईँको श्रीमानसँग अलिकति कुरो कम मिल्न थाल्यो होइन?
1: हजुर हो त।
0: अहिलेसँगै कि के छ कुरो कानी?
1: काल त ठिकै छ,
0: ठिकै छ होइन, अलिकति गडबडी छ है, जे जे भने पनि अब त्यसलाई होइन होइन, यस्तो हुन्छ गडबडी, फेरि अलिक बढी छोराकोबाट अलिअलि अलिअलि त गडबडी देखिसक्यो, किनभने आमा असाध्यै चाहिँ घमण्डी हो यो बच्चाको आमा। को आमा? तपाईँ अब त्यही त अब छैन भन्नु नै घमण्ड हो नि, अलिकति घमण्डी हुनुहुन्छ तपाईँ, आफ्नो कुरोमा एकदमै लागि पर्ने क्या, भएन भने रुई करै कसरी हुन्छ, जित्नै पर्ने स्वभाव। अनि बच्चालाई काल सर्पयोग पनि परे रहेछ, काल सर्पयोगको शान्ति गर्नु भएको छ?
1: छैन।
0: किन गर्नु पर्यो? बाउलाई खर्च होइन, कहिले आयो अस्ति उता भोजपुरबाट कहिले हो त्यसै भन्नुहुन्थ्यो नि अस्ति होइन, कुन कुन पण्डितजी ल्याएर बेकार भन्नु भयो भने जस्तो। शनि पनि चल्या रहेछ अहिले, पढाइमा पनि राम्रो भएन, काल यसो गरौँ अब, काल सर्पयोगको शान्ति, औंसीको शान्ति, अहिले शनि ग्रह चलिरहेको छ, यो तीनटा योगको शान्ति गर्नुपर्छ। यो काल सर्पयोगको लागि चाहिँ कवच भइएका नाग पाशेन्द्र नागलाई चाहिँ तपाईँले कहिलेकाहीँ कृष्ण चरित्रहरू हेर्नुभयो भने होइन, भगवान श्री कृष्णले चाहिँ नागमाथि चाहिँ रमण गर्नुभएको, कालिया नागमाथि, अनि नागपास भन्ने हुन्छ त्यो, त्यसले बानेको एकीकरण के अरे कब्जा गरेको खालको देखाउँछ नि, त्यस्तै गरी नागलाई हामीले यहाँबाट बाँध्ने, नागपासहरू कवचहरू धारण गर्ने, नागका मन्त्रलाई उपासना गरेको प्रसाद स्वरूप कवचहरू घाँटी बनाउने गर्नुपर्छ, कालसर्प एक परे मान्छेले है। अब यसलाई दाजुभाइसँग राम्रो छ त, नराम्रो छैन, एकदम राम्रो दिव्य मिल्छन्, ए राजेक पढाएछ छोराको, राम्रो राम्रो कुरा तपाईँलाई म भन्न बाँकी छ, मैले पहिले म नराम्रो कुरा सक्छु ल, यो शनिको शान्ति, कालसर्पको शान्ति र औँसीको शान्ति अहिले गरौं। अरू राम्रो पक्ष भनेको राजयोग पर्या छ, महालक्ष्मी पर्या, यो छोरो जन्मिएको दुई वर्ष बित्ने बित्तिकै तपाईँले घर किन्नुभयो, घडेरी किन्नुभयो, घर बनाउनुभयो, सुन किन्नुभयो, के गर्नुभयो, राम्रै राम्रो दुई वर्षदेखि हजुर
1: सुन त किनेन
0: होइन एक थोक गरे संसार त कहाँ आउँछ त नि, भन्न खोजेको राम्रो भयो होइन के भएन त पनि
1: भयो,
0: घर बनायौ,
1: घर त भर्खरै बनाएको,
0: फेरि छोराको कारणले घडेर किन्नुभयो, हुँदै गएको छ त, अब एकैचोटि गुटुट कहाँ हुन्छ त भने, राम्रो छ क्या, छोरो पाएपछि तपाईँलाई पैसाको कारोबारमा कमी भएन, अलिकति छोरो पेटमा आउँदा बुढा चाहिँ अलिकति भड्किया हुन् कि जस्तो क्या हुन्छ नि, अलिअलि कुराहरू कम कम मिल्ने खालको, त्यही त यो छोराको कारणले गर्दा त भयो, अनिखेर तपाईँलाई अहिलेको लागि छोराको शनिको शान्ति गर्नु, कालसर्पको शान्ति गर्नु, महालक्ष्मी एक पनि परेको छ, असाध्य राम्रो छ, गजकेसरी एक पनि परेको छ, असाध्य राम्रो छ, राजयोग पनि परेको छ, मेरी बाब भाइ हो, कति राम्रो कति राम्रो चिना, धेरै राम्रो चिना छोराको, तर पैसा लाग्छ, खर्च हुन्छ नि, फेरि
1: सिवारी अलिक छिटो चिना बनाउनु हुँदैन अरे, छ सात वर्ष नपुगुन्जेलसम्म भन्नुभयो, बुवाले चिना बनाइदिनु हुन्थ्यो, बुवाले खसिहाल्नु भयो अनि
0: हजुर पनि सुवेदी हो,
1: हजुर हो त,
0: ए खै अब के हो विधि, त हजुरको घरको कुरा त हजुरलाई थाहा होला होइन, अब सुन्नु न, तपाईँको छोराको चिना बनाएर मैले चिना हेरेको अहिले यहाँ हेर्न चाहिँ हुने, घर लान्छ बाबुलाई पैसा दिनुपर्छ नि त, त्यही भएर चाहिँ नहुने भने हो कि होइन, ठिक छ, औँसी कालसर्प योग र अश्वनी तिनटा योगको शान्ति गर्नु, चिना असाध्य राम्रो दिव्य छ, तर दिव्य हुँदा हुँदै पनि नि राम्रो लुगा किनेर ल्याउनु भयो, तर कोही मान्छेले केही खाइरहेको ठाउँमा अगाडि उभिएर त्यो मान्छेले हातछ्युङ गर्यो भने त्यो कपडामा त्यो हातछ्युङ गरेको छिटा फोहोर लाग्यो भने त्यो कपडा राम्रो हो कि भएन, हुँदैन, तर कपडा त राम्रो हो नि, फेरि त्यसलाई धोएपछि राम्रो हुन्छ नि, फेरि होइन धुनी फेरि आइरनहरू गर्ने ट्याक्क भने जस्तो, औँसी कालसर्प र शनिको शान्ति गर्नु, अरू कुरा केही गर्नु पर्दैन, राम्रो दिव्य छोराको चिना छ, अहिले छुट्टिन्छु राजु श्याम, यत्रो बेर भने मैले राम्रो छैन, अहिले बिग्रिसकेको छ, शनिको योग छ, तर बिग्रियो भन्दा भन्दै फेरि चिना राम्रो छ नि त, फेरि राज्य परेको छ चिना छ, सुखी हुने चिना, सुखी हुँदा त पढाइ राम्रो हुनु पर्यो, अहिलेसम्म ठिक ठिकै छ, तर बिग्रिन सक्छ, चाँडै गरी शान्ति गर्नु है, सुवेदीहरूको भारद्वाज गोत्र हुन्छ, थाहा
1: छ,
0: कति प्रबर हुन्छ, थाहा छैन,
1: बुहारी हो नि त, छोरी होइन नि त,
0: बुवाहरूलाई थाहा भयो भने पाक
1: लाग्छ, थाहा
0: छ, जेठो छोरोले ऊ पढ्नु भयो, पढ्ने चाहिँ कहाँ,
1: अहिले चार पाने पढ्दैछ,
0: ए लु राम्रो, लु छोरालाई बोलाएर मस्त शान्ति गराउनु है,
1: ए हुन्छ,
0: राधे श्याम,
1: राधे राधे,
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्छौ, कोही जिज्ञासा हुनुहुन्छ, राधे राधे, हजुर
2: हजुर, यो बैतडीबाट
0: को बोल्दै हुनुहुन्छ, हजुर
2: म पद्मावती,
0: पद्मावती के
2: जोशी,
0: जोशी
2: हजुर,
0: अनि अहिले तपाईँ छोराको बारेमा हेर्नुहुन्छ, कसको कति सालमा जन्मिनु भयो छोरा,
2: 2062
0: साल
2: भनेको
0: छोरा दुई होइन, कुन महिना,
2: जेठ महिनाको 7 गते,
0: के बार परेको थियो,
2: शनिबार बिहान 10 बजेर 40 मिनटमा,
0: आज फेरि अब 10:30 सुरु भयो, कोही 10:40 कोही अब 10:50 आउनुहुन्छ, कहाँ जन्मिनु भयो, बैतडीमै हो,
2: बैतडीमै हो,
0: छोरा हो, बिहान होइन त जन्म भएको, राशिको नाम रमेश अथवा राम प्रसाद, के नाम राख्नु भएको छ,
2: रमेश,
0: रमेश तुला राशि हेर्नुहुन्छ नि, घरमा कोही मान्छे अकालमा मृत्यु भएको योग पो देखियो त के छ अनि छोरीका नाम यसो केही सप्ताह लाउनु भएन सात दिनसम्म बाबुलाई भागवत पढाउनु भएन मेरी बाबै के भन्नु गर्नुहुन्न त नि अब भन्दाखेरि लाग्दैन अलि अशान्ति भयो छोरीको देहावसान पछि घरमा अलि अशान्त छ अँध्यारो हुन्छ घर होइन घरभित्र छिरेपछि कस्तो क्या झ्याङ्ग भए जस्तो घारीभित्र आएर बसे जस्तो मन चङ्गा छैन होइन यो पितृको दोष शान्ति गर्नुहोस् छोराको फेरि आठौँ माङ्गलिक छ केटोले अन्तर्जातीय बिहा गर्छ के अरे नक्कलै छ है केटो के गर्ने वैवाहिक जीवन राम्रो हुँदैन है अहिले केटोलाई अब 21 वर्ष हुनुभयो अहिले 21 वर्षको उमेरमा उल्का भन्ने कुरा पनि चलिरहेको छ कामहरू केही बन्दैन पनि है अलि एकवटो घमण्डी दाँतमा फेरि समस्या आउनेछ टाउकोमा दाँतमा शनि गरेर बसिहाल्छ शनि भनेको नराम्रो हुने दाँत बिग्रिया छ कि किरा लागेर खर्च गराइसक्यो के भयो अनि अब त बनाउँदाखेरि के गर्दाखेरि है सबै खर्च खर्च मात्रै हुन्छ के गर्ने ग्रहमा त्यस्तै खालको दोष परेको छ यो गुरु चन्द्रलेको शान्ति मंगलबार र बिहिबार उपासना गर्नुपर्छ ग्रहको शान्तिहरू पूजापाठहरू गर्नुपर्छ धेरै कुरामा राम्रो हुन्छ है अरू के छ विशेष जिज्ञासा दुई अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं काठमाडौँ भेट्नको लागि इच्छा हुनेले म्यासेज गर्नु भएको छ भन्ने खबर आएको छ म्यासेज तपाईँ पनि गर्न सक्नुहुन्छ जो काठमाडौँ आएर भेट गर्न चाहनुहुन्छ होइन काठमाडौँमा आएर हामीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि कि त हामीलाई यो 30 गते तै होला सायद भेट्ने कि 30 गते नै कि 31 गते कि 29 गते 29 गते कार्यक्रम छ अरे 31 गतेको सम्भावना अथवा 30 गतेको सम्भावना बढी भन्नुभएको छ मलाई यतिखेर म यो सबै कुरा चाहिँ तपाईँलाई भोलि अवश्य मेरो जानकारी गराउँछु काठमाडौँ आउने तयारी चाहिँ पूरा हुँदैछ है त यो कार्यक्रम नेपालभरबाट सुनिरहनु भएको छ काठमाडौँमा आउने आफन्तहरूलाई गुरुदेव आउँदै हुनुहुन्छ अरे 30 गतेतिर तपाईँहरू सम्पर्कमा रहनुहोला अरे भन्दै सम्पर्कमा तपाईँहरू पनि आउन सक्नुहुन्छ कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु विश्रामपछि उपस्थित हुन्छु हामी सँगै रहनुहोला
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
4: भविष्य जान्न चाहनुहुन्छ
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 98 142 73 71
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: प्रभु यो व्यवस्था भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98453 97658 मा प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। हामी लामो समयदेखि ज्योतिषको क्षेत्रमा, लामो समयदेखि तपाईँहरूलाई धर्म संस्कार र संस्कृतिको क्षेत्रमा अगाडि तपाईँलाई राखिरहेका छौं। तपाईँलाई धर्म संस्कार र संस्कृति बारेमा जानकारी दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। को हुनुहुन्छ?
1: हेलो,
0: राधे श्याम।
1: राधे राधे।
0: को बोल्दै हुनुहुन्छ?
1: भोजपुरबाट।
0: राम राम, भोजपुरको मान्छेले हेलो भन्छन् त। को बोल्दै हुनुहुन्छ भोजपुरबाट?
1: भोजपुरबाट कविता कार्की।
0: कहाँ पर कविताजी घर?
1: भोजपुरको झ्याउ पोखरी।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: शङ्ख सभा।
0: ए, अहिले कार्यक्रममा आउनु भएको छ। अनि तपाईँले कति भयो कार्यक्रम सुन्न थाल्नु भएको?
1: भयो नि डङ्गुर वर्ष।
0: हो, डङ्गुर, ए डङ्गुर वर्ष हो। अब तपाईँले यहाँ मलाई भन्दै हुनुहुन्छ उहाँले के के जति गल्ती बोल्नु भएछ, पाँचचोटि जय श्री राधे भनेर लाउनु पर्यो भन्नुभएको छ। लु त,
1: जय श्री राधे
0: पाँचचोटि भयो।
1: जय श्री राधे, जय श्री राधे, जय श्री राधे, जय श्री राधे।
0: हो, लु भन्नुहोस् कसको बारेमा हेर्ने अहिले?
1: मेरो भलाको।
0: भलाको साल महिना गते समय भन्नु त?
1: 2077 साल वैशाख महिनाको 19 गते शुक्रबार 1:10 शङ्खसभा जिल्लामा।
0: दिउँसो कि राति? 1:10
1: दिउँसोको।
0: दिउँसोको 1:10 कुन जिल्लामा?
1: शङ्खसभा जिल्लामा।
0: को यो मान्छे?
1: मेरो भदा, सरकारी हस्पिटल।
0: उहाँलाई फोन दिनु एकचोटि।
1: उहाँ हुनुहुन्न नि त, मैले नि गरेको।
0: कहाँ हुनुहुन्छ उहाँ?
1: उहाँ चाहिँ इटालीमा।
0: उहाँले कार्यक्रम सुन्नुहुन्छ?
1: सुन्नुहुन्छ।
0: अनि उहाँलाई फोन गर्नु किन नभनेको छ?
1: होइन, उहाँ लागेन, तपाईँले गरिदिनु नि भने।
0: यस्तो हुन्छ क्या, अब यो अरू अरूको हेर्न थाल्नुभयो भने अरू अरूको धेरै हुँदैन क्या, अरूको
1: होइन, मेरो आफ्नै भदा हो नि त।
0: सुन्नु, भदा भए पनि तपाईँले फोन नगरेर उहाँले फोन गर्दा लागिहाल्थ्यो नि। तपाईँहरू एउटै मान्छेले चाहिँ सबैको हेर्न हेर्नु खोज्नुहुन्छ।
1: त्यही पनि म उहाँलाई पनि नम्बर दिन्छु, नम्बरै दिएको छैन।
0: अनि तपाईँले नम्बर दिनुभएकै छैन, उहाँले कार्यक्रम सुन्नुहुन्न, उहाँलाई मैले भनेको उहाँले मान्नुहुन्न, अनि कहीँ हुन्छ? रोगी मान्छेको चुनाव हो यो।
1: हजुर,
0: रोगी मान्छेको चुनाव हो।
1: रोगी मान्छे
0: के भएको छ?
1: रोगी त कहिले कहिले यसो उसो बिराम त भइहाल्छ, अहिलेसम्म त खासै त्यस्तो रोगी त छैन।
0: खुट्टा दुख्दैन?
1: दुखो भन्दैन भाइ
0: हजुरलाई, नभने होला त्यही भएर उहाँलाई सोधिदिनु क्या ठ्याक्कै डाइग्रोमा। अब तपाईँलाई सोध्यो खै भनिदिनुहुन्छ, अनि के हेर्छ मैले? अब
1: खुट्टा त दुख्दैन, अब बच्चै छ नि त, अब 77 सालको मान्छे
0: किन मजाले खुट्टा दुख्छ बच्चाको? 4 वर्षसम्म धेरै कुरामा समस्या आयो, अनि विद्यामा
1: बिरामी त भइरहेको छ।
0: हो, अहिले भर्खर बिरामी भएको थिएन भन्नुभएको तपाईँले आफै?
1: होइन, कहिले कहिले त बिरामी भइरहेको छ भन्नु।
0: मैले दिनदिनै अहिले बेडमा छ त भनेको छैन नि मैले, छ त? अश्लेषा नक्षत्रको शान्ति गर्नुपर्छ बिहिबार। अश्लेषा नक्षत्र भन्ने हुन्छ क्या, के भन्नु, अश्लेषा नक्षत्र, अश्लेषा नक्षत्र शान्ति गर्ने, बिहिबार व्रत बस्ने, राहुको शान्ति गर्ने, पढाइमा असाध्य कमजोरी हुन्छ बच्चो है, पढ्ने मान्दिन, विशेष गरी यसलाई महामृत्युञ्जयको जपहरू गराएर सानो बच्चालाई बेलैमा सरस्वतीको कवचहरू लाउनु भयो भने असाध्य राम्रो हुन्छ। अश्लेष शान्ति गर्ने, बिहिबार व्रत बस्ने, सरस्वतीको कवच लाउने, तपाईँको यो भलो असाध्य राम्रो हुनुहुन्छ। त्यसपछि नभए अलिकति मेन कुरो पढाइ नै राम्रो भएन भने के हुन्छ भनौँ न?
1: हजुर,
0: मैले भनिहालेँ, यति बोले, अरू के छ विशेष जिज्ञासा भन्नु?
1: अनि पछि गएर के पढ्दा राम्रो हुन्छ होला दैल?
0: पहिले शान्ति गर्न अनि पछि म भन्छु। तपाईँले 15 वर्षमा सोध्ने प्रश्न अहिले गर्दै हुनुहुन्छ क्या, त्यही भएर तपाईँलाई चिना हेर्न आउँदैन भनेको मैले। चिना हेराउने किन भन्ने कुरो तपाईँलाई थाहै छैन, रहर लाएर हेराउ हुँदैन चिना। मैले तपाईँलाई अश्लेष शान्ति गर्नु भने थाहा थिएन भने अब थाहा भयो नि त, गर्नु भएन भने दोष लाग्छ फेरि। अब अश्लेषा नक्षत्रको शान्ति गर्नु भएन भने अब बल्ल तपाईँलाई दोष लाग्छ।
1: त्यो गर्नको लागि ब्राह्मण कति चाहिन्छ के भन्ने न त?
0: 4-5 जना ब्राह्मण लाग्छ। बिहिबार व्रत पनि, बिहिबारको दिन
1: मृत्युञ्जयको पाठ पनि गराउनु पर्यो
0: है सबै पर्यो। बिहिबारको दिन व्रत उपासनाहरू गर्ने, केराको बोटमा गएर पूजा गर्ने, केरालाई एक फन्का घुम्ने, धुपधार गर्ने, फर्किने, अहिले छुट्टिन्छु। राधे श्याम, राधे राधे भन्नु। अब कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। सकभर फेरि पनि सबैलाई अनुरोध गरे, कतिले कार्यक्रम सुन्नु भएको हुन्छ, नभएको पनि हुन सक्छ, आफ्नो बारेमा हेराउनु न। सबैले आफ आफ्नो हेराएपछि त सबैलाई पालो आइहाल्यो नि, होइन? हामी कृष्ण प्रसाद तिमल सिन्हाले लेख्नुहुन्छ, जय श्री राधे गुरु, म कृष्ण प्रसाद तिमल सिन्हा भारतको केरला भन्ने राज्यबाट। गुरु, मर्यादा पुरूष भगवान श्रीरामले आफ्नो बुबाको श्राद्ध कर्म गर्नुभएको तिरुनेल्ली विष्णु क्षेत्रमा हार्दिक स्वागत गर्दछु भन्नुभएको छ। कृष्णजीलाई पनि विशेष सम्मान छ, कहिलेकाहीँ इन्डियातिर आएको बेला भेट्यो गरौँला है। अर्को कमेन्ट छ, म यतिखेर हाम्रो पात्रोमा आएका कमेन्ट थोरै पढिहाले। राधे राधे गुरु, म डोटी जिल्ला घर भई हाल भारतको गुजरात सुरतबाट कार्यक्रम ज्योतिष दर्पण रेडियो सनातन नेटवर्कबाट सुन्दैछु गुरु। राधे राधे, कसले लेखेको कमेन्ट हो? नाम लेख्नु भएन। अर्को कमेन्ट छ, जय श्री कृष्ण राधे राधे गुरुदेव, मेरो घर बन्दैछ कैलाली जिल्ला लम्कीमा, घर उद्घाटनको साथसाथै पितृमुक्ति श्रीमद् भागवत गर्दा लगाउन पाइन्छ कि पाइँदैन प्रभु भन्नुभएको छ। अब सप्ताह लगाउँदा घरको वास्तु पूजा नगरिकन सप्ताह लगाउन पाइँदैन। लु राधेश्याम, घरको वास्तु भनेको घरको 10 दिशाहरू पूजा गरेर वास्तु देवताको होइन 64 पदहरू पूजा नगरिकन पाइँदैन। अर्को, गुरु नारायण, म बद्री अरियाल हेटौँडा रेडियो मकवानपुर गढ़ी एफएममा हजुरद्वारा उद्घोषित कार्यक्रम ज्योतिष दर्पणको नियमित श्रोता हुँ। मेरो जिज्ञासा, यो मन्त्रको अर्थ प्रष्टाइदिनु हुन अनुरोध गर्दछु। मन्त्र भौमम तथाग्नेयम वायव्यम दिव्यमेव च, वारुण्यम मानसम चैव सप्त स्नानान्यो क्रमात् स्नानानी अन्युक्रमा। अब कहाँको श्लोक हो यो? ठ्याक्कै यसको अर्थ भौमम भनेको मंगलबार, तथा अग्नेयम वायव्यम दिव्यमेव छ। अग्नेयम भनेको अग्नि हो, कहाँको अर्थ भने ठ्याक्कै यसलाई थाहा हुँदैन हजुर। यो शब्दको अर्थ लाग्छ तर यसको भावार्थ लाग्न गाह्रो हुन्छ। दिव्यमेव छ मन्त्र, भौमम तथा अग्नेयम वायव्यम दिव्यमेव छ, वारुणिम मानसम चैव सप्तम के हो यो? मैले यसो मैले त अर्थ बुझिन, यो कुन हिसाबमा लेखेको? अब स्नान स्नानानी अनुक्रमा, अब स्नान गर्नमा क्रमसँग मंगलबार आग्नेयकोणमा गएर यस्तो हुन सक्छ। आग्नेय वायव्य दिव्यमेव छ, मंगलबार आग्नेय र वायव्य बनाउनु के भन्नु खोज्यो? मैले बुझिनँ हजुर। यो तपाईँ कहाँको प्रसङ्ग यस्तो हुन्छ क्या, प्रसङ्ग अनुसार हुन्छ क्या। शब्दानाम अनेकार्थ भवति भन्छ संस्कृतमा, एक शब्दको अनेकौं अर्थ हुन्छ है। अब आपह भनेको जल होइन, सीता भनेको पनि जल हुन्छ, यो धेरै अर्थहरू लाग्छ क्या। अब यो कुन आधारमा कताको कुरा लियो भन्ने कुरो मात्रै हुन्छ ल। राधे राधे गुरु लेख्नुहुन्छ अरू कमेन्ट छ, अनि अर्को कमेन्ट छ, जय श्री राधे गुरु, म उर्लाबारी मोरङबाट हजुर विगत 7-8 वर्षदेखि दैनिक सुनिरहेको छु, यो कार्यक्रम असाध्य मनपर्छ भन्नुभएको छ। नाम पनि खुलाउनु भएको भए राम्रो हुन्थ्यो। अर्को कमेन्ट छ, राधे राधे गुरु, म रेडियो सुनगावा सुन्छु, यो महिनामा जग राख्न सायद छ भन्नुभएको छ। कसले सुन्नुहुन्छ, कुन रेडियो सुनगावा भनेको, कहाँबाट सुन्दै हुनुहुन्छ? सुनगावा एफएममा त कार्यक्रम बज्दैन है। जग राख्ने सायद यो महिनाको लागि भन्नुभएको छ, यो महिनामा सम्भवत वैशाख होइन महिना, वैशाख महिनामा घरको जग राख्ने साहित थियो, 21 गते सकियो, आज 27 गते भइसक्यो है। यस्तै कमेन्टहरू हामी कमेन्ट हेरिरहेका छौं। राधे राधे गुरु, म दीपक अर्याल, म यो कार्यक्रम रेडियो फिक्कलबाट सुन्दैछु। राधे राधे गुरु भन्नुभएको छ। दीपकजीलाई पनि विशेष सम्मान, स्वागत र सम्झना पनि है। सायद भेट भएको थियो हामीलाई फिक्कलमा। यतिखेर कोही जिज्ञासु पनि हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत पनि गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? बुझिन मैले। सर्लाहीबाट?
2: हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ सर्लाहीको?
2: सर्लाही बागमती जिराइट।
0: बागमतीमा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: दर्शन रेडियो।
0: मिलेन नि हजुर, कहाँको रेडियो हो यो?
2: कति के हो, मैले त रेडियो त सुन्न त सुन्छ गुरु।
0: कति दिनदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नु त?
2: सुन्न त थुप्रै भइसक्यो।
0: कति मेगा सुन्दै हुनुहुन्छ?
2: 105 मेगाहर्ज अनि 7।
0: 105.3 मेगाहर्ज होला त्यसो भने हो?
2: 7
0: ए 105.7 मेगाहर्ज रेडियो सर्लाही एफएम हो यो, हरिहरमा छ है यो रेडियो। दिनदिनै त्यही रेडियो सुन्नु होला, अनि रेडियोको नाम पनि थाहा पाउनु पर्यो नि, कहाँदेखि कार्यक्रम बज्दैछ, भोलि त्यही रेडियो सुन्नु पर्यो होइन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? साल महिना गते समय भन्नु त?
2: 2064 साल। 12 गते।
0: कति बजे?
2: 12 गते।
0: कति बजे?
2: 4:10
0: राति भनेको साँझ कि बिहान पख?
2: रातिको
0: साँझ पख, राति हुँदैन क्या, 4:30 साँझ हुन्छ, घाम अस्ताउने बेला होइन। कुन जिल्लामा जन्मिनु भयो?
2: हेटौँडामा।
0: हेटौँडा जिल्ला हो? ए मेरो भगवान, मकवानपुर जिल्ला भनौँ न हो,
2: मकवानपुर जिल्ला हेटौँडामा।
0: तपाईँको चिनाले के भन्छ भने तपाईँको राशि कर्कट राशि हुन्छ है, तपाईँको पनि अश्लेषा नक्षत्रको शान्ति गर्नुपर्ने देखियो। नवमीको दिनमा जन्म भएको छ, अलिकति अङ्गारै बिग परेर रहेछ, वैवाहिक जीवन बेलैमा हुने बेलैमा बिग्रिने खालको योग पो देखियो त। बिहे भयो? झगडा परेछ?
2: झगडा त पर्छ नै,
0: बिग्रिसके खा त बिहे त, यहाँ त अलिकति गडबडी देखिन्छ त। छिट्टै गरेर अङ्गारकीको शान्ति गर्नु होला है। अहिले तपाईँ कति वर्ष हुनुभयो? 19 वर्ष होइन? 19 वर्षमा त ठिकै छ, 22 वर्षसम्म फेरि अर्को कुराहरू लागिरहेको छ। अलिकति तपाईँको यो शान्तिहरू गर्नु है, जिन्दगी बोर लाग्न थाल्यो है सुरुमै। वाक्क लाग्न थाल्यो होइन, तपाईँको त एकदम मन त कहिले खुसी छैन, कहिले कहाँ कहिले रोनुहुन्छ बेलुका बेलुका, जिन्दगी सम्झेर
2: जिन्दगी देखेरै अब बाँच्नु भन्दा त मर्नु जस्तो नै लाग्छ जस्तो लाग्छ।
0: कति सानो चित्त है यो तपाईँको, भएको के थाहा छ? केही पनि भएन। तपाईँको सबैभन्दा पहिले पढाइ कम भयो, कारण हो तपाईँको विद्या स्थानमा विषयले दृष्टि गर्यो, पढ्नै मन लागेन सानादेखि, 15 वर्षदेखि पढ्नै मन लागेन होइन। अनिखेर चाहिँ तपाईँ
2: 15 वर्षमा
0: म भन्दैछु त, अनि 15 वर्ष बाहिर तपाईँ ग्रह बिग्रियो नि त फेरि, अनि तपाईँलाई विश्वक पर्यो, मन असाध्य कमजोरी हुन्छ। विश्वक पर्नु भनेको शनि ग्रह र चन्द्रमा ग्रह सँगै बस्यो भने विश्वक हुन्छ क्या ज्योतिषशास्त्रमा। यो चन्द्रमाले मन हेर्छ ज्योतिषशास्त्रमा, अनि शनिले तपाईँको मनलाई कब्जा गरिदियो, ठिक छ। यो कब्जा गरेको मनलाई तपाईँले विश्वको शान्ति गर्ने, थोरै सुनदान गर्ने, अनि अर्कोपट्टि अङ्गारक योग परेको छ। अङ्गारक योगले के गर्छ, सम्बन्ध बिगारिदिन्छ। तपाईँले जोसँग मायाप्रीति गरेर जानु भने बाउ आमा कोहीलाई होइन माया मारेर जानु भयो नि त त्यो दिन, अहिले गएको मान्छेसँग तपाईँ ती बस्न मन लाग्दैन हो कि न, माइत आउँ राख्दैनन् अथवा भनौँ गाह्रै हुन्छ नि, त्यहाँ बस्नु मन भारी भयो, कुरो मिल्दैन तपाईँको मन, त्यही भएर केही भएको छैन। श्रीमानको चिना लिएर आउनु, तपाईँको चिना लिएर आउनु, भलै खर्च हुन्छ, ग्रह शान्ति गर्नुपर्छ, पूजा पाठ गर्नुपर्छ, मंगलबार पूर्णिमाको दिन व्रत बस्नुपर्छ। तपाईँको अर्को कुरो भनिदिन्छु, पाप कर्तरी ग्रह परेको छ सप्तम स्थानमा, एकापट्टि राहु छ, एकापट्टि सूर्य छ, एकापट्टि मंगल छ, एकापट्टि सूर्य छ, त्यसले पाप कर्तरी युग भन्छ क्या। हुन त मलाई सबैले अस्ति कहिले युग भने भोजपुरतिर गएर तान्त्रिक भन्छन् अरे मलाई, होइन, तर यसरी म तपाईँलाई प्रुफ गरिरहेको छु तपाईँको चिनामा यो यो कारणले बिग्रियो भनेर तपाईँलाई मैले ग्रहको बारेमा सामान्य पढेको ज्योतिष सिक्दै गरेकाले पनि थाहा पाउँछन् यस्ता कुरा। म त्यही कुरोलाई एकदम भित्रबाट हेरिदिन्छु क्या, त्यही कुरोलाई बुझ्नुभयो कि भएन। त्यसो भएको हुँदा तपाईँको जिन्दगी असाध्यै राम्रो छ, तपाईँको अहिले आयु पनि कमी छैन, लामो छ, तर जिन्दगी असाध्य क्या। मन तपाईँको आँखा उज्यालो कहिले भएन, अहिले अँध्यारो हुन्छ आँखा, कहाँ चाहिँ म भुमरीमा परे जस्तो भएको छ नि तपाईँलाई अहिले, होइन, संसारै अन्धार देखिन्छ बाहिर हेर्दा, होइन। तपाईँले एकचोटि मलाई भेट्नुहोला, सकभर श्रीमानलाई पनि लिएर आउनुहोला, ग्रह शान्ति गर्ने, पूजापाठ लाउने, ग्रह कवचहरू लाउने, रत्नहरू धारण गर्ने, व्रत बस्ने तरिकाहरू सबै कुरो तपाईँलाई पनि जानकारी गराउँछ, है त। अहिले केही पनि काम भन्दैन, तपाईँको मनमा केही पनि गर्ने उत्साह नै छैन, गरे के गर्नुहुन्छ, विदेश गएर फर्केर आउने, तपाईँलाई विदेश गएर पनि केही गर्ने उत्साह उमङ्ग केही पनि छैन, अनि फर्केर आउनुहुन्छ, राम्रो छैन। यसको मतलब ग्रह शान्ति गरेर पूजापाठ गरेर पूर्णिमाको दिन मंगलबार व्रत बसेर महामृत्युञ्जय जपेर गराएर अनि तपाईँले कवचहरू धारण गराएर श्रीमानसँग कहाँनिर कुरो बिग्रियो भन्ने कुरो त्यो पनि अझ हेरेर अझ क्लियर भएर गर्नुभयो भने अझ राम्रो हुन्छ। आत्तिनु पर्दैन, अश्लेषाको शान्ति पनि गराउनुपर्छ। अहिले छुट्टिन्छु, राधे श्याम। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँले सोध्नुभएका प्रश्नहरूलाई तपाईँको कुण्डलीको विश्लेषण गर्दा यसरी तपाईँले चिना हेरेको विरलै भेट्न सक्नुहुन्छ। तपाईँलाई कुनै पनि व्यक्तिले चिना हेर्दा यसरी अर्थ लगाएर त्यसको अर्थ भन्दैनन्। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा चिना हेराउँदाखेरि हामीले प्रत्येक कुराको कारण सहित तपाईँलाई बताइरहेका हुन्छौं कि यो कारणले तिम्रो यस्तो भइरहेको छ भनेर, होइन। त्यसो भएको हुँदा तपाईँलाई पनि चिनाएर मन लागेको छ, आजै दिउँसो फोन गर्नुहोला, दिउँसो नम्बरमा फोन गर्नु, वाट्सएपमा फोन गर्नु, तपाईँहरूसँग हामी प्रत्यक्ष कुराकानी गर्छौं, है। त्यसो भएको हुँदा हामीलाई तपाईँले प्रत्यक्ष रूपमा 9843597658 र 9812473601 सिधा सम्पर्कमा पनि तपाईँ आउन सक्नुहुनेछ। हामीलाई सिधा सम्पर्क गरेर तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। दिउँसो फोन गर्नुहोला, वाट्सएपमा सम्पर्क गर्नुहोला, फेसबुकमा सम्पर्क गर्नुहोला र हामीलाई भेट्न 30 गते अथवा 31 गते काठमाडौँमा तयारी हामीले गरिरहेका छौं। तपाईँहरू तयारी अवस्थामा रहेर हामीलाई प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। कतिजना हुनुहुन्छ भेट्ने, त्यही अनुसारले हामी तपाईँलाई समय उपलब्ध गराउनेछौ। अन्यथा भेरि भोलि समय पाइन, मैले गुरूदेवलाई भेट्न पाइन भन्ने खालको गुनासा भने सकभर नगर्नको लागि अनुरोध गरे। अहिलेलाई कार्यक्रमको अन्तिम अन्तिम भागमा छौ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरंगमा रहनेछ अनि तपाई सीधा सम्पर्कमा हामीलाई भेट गर्न सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट अघि चाहन्छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रहनेछ। आजको लागि आज्ञा दिनुहोस्। राधे राधे।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 9843-47-262,
3: 9810-55-55-85
4: र वाट्सएप नम्बर 9520-28-646।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दरनगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842-22-667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-47, 9800-90-0062।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: Coming up next, Kantipur Diary.
3: मा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ, त्यसैले त म सही भन्दैछु।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

राष्ट्रपाको केन्द्रीय सचिवालयको बैठक बस्दै आगामी भेला तथा अधिवेशनको कार्यतालिकाबारे छलफल हुने। काठमाडौँ उपत्यका सुकुम्बासीका समस्या समाधान गर्न डिजिटल नगद संकलन गर्ने सरकारको तयारी। इजरायलको सैन्य कार्यवाहीका कारण लेबनानमा 39 जनाको मृत्यु। हिजबुल्लालाई लक्षित आक्रमणमा सर्वसाधारण नपरेको इजरायलको दावी। र म्यान्चेस्टर सिटीद्वारा ब्रेन्टफोर्ड 3-0 पराजित। उपाधिका लागि आर्सेनलमाथि सिटीको दबाव कायमै।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।
1: लाइ छुट
0: 10 होइन 20 होइन पुरै 100%

0: अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: जङ्गिन जस्ता पाता गुलाब जिउरा कलर और तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ है हुलास छ त अरु कतिले खोज्दै।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज केन्द्रीय सचिवालयको बैठक राखेको छ। आज साँझ 6 बजे वनस्थलस्थित रासोपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने भएको हो। बैठकमा रासोपाको आगामी भेला तथा अधिवेशनको विशेष कार्य तालिकाबारे छलफल हुने जनाइएको छ। यस्तै रासोपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीको मनोनयन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखिएको छ। सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन र नयाँ व्यवस्थापन बारे समेत बैठकमा निर्णय हुने बताइएको छ। यससँगै रासोपाको आन्तरिक अनुशासन लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको रासोपाले जनाएको छ। यस्तै सचिवालय बैठकले आगामी केन्द्रीय समितिको बैठकको तयारी समेत छलफल गर्ने बताइएको छ। यसैबीच रासोपाका सांसदहरूका लागि आज पनि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिँदैछ। ललितपुरको जावलाखेलमा हुने प्रशिक्षण आजसम्म चल्ने रासोपाले जनाएको छ।
2: सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन राख्न लागि हो। सोको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले पहिलो चरणमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीहरूको विवरण संकलन गर्नेछ भने त्यसपछि क्रमशः सो प्रक्रियालाई अन्य जिल्लाहरूमा पनि विस्तार गरिने बताइएको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिहरूका लागि सरकारले शीघ्र सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। लगत संकलन कार्यालय व्यवस्थित बनाउन सरकारले आवेदकहरूलाई 3 श्रेणीमा वर्गीकरण गर्दै राष्ट्रिय परिचय पत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिहरूलाई छुट्टा छुट्टै समूहमा राखेर विवरण संकलन गरिने जनाएको छ। परिचय पत्र नभएकाहरूको हकमा होल्डिङ सेन्टरमै स्थापना गरिने, संयुक्त डेस्क मार्फत तत्कालै राष्ट्रिय परिचय पत्र बनाउने विशेष व्यवस्था मिलाइएको बताइएको छ। नयाँ डिजिटल प्रणालीमा प्रत्येक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरण मात्र नभई सामाजिक आर्थिक अवस्था, आय स्रोत, शैक्षिक योग्यता र सिपको समेत अभिलेख राखिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहभागी प्रत्येक परिवारलाई डिजिटल परिचय पत्र उपलब्ध गराइने र बैंक खाता नभएकाहरूको नयाँ खाता खोलेर सरकारले दिने राहत तथा अनुदान सिधै सोही खातामा पठाउने व्यवस्था मिलाइएको बताइएको छ।
3: प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन शुरू गरेको छ। नेपाल सरकार स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यही वैशाख 12 गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो। स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले भक्तपुर स्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। सरकारले गरिरहेको भूमिहीनको एकीकृत डिजिटल लगत संकलन कार्यबारे पनि समितिले अध्ययन र सहजीकरण गर्नेछ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। भोलि सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत सो पोर्टल प्रयोग गरी आफ्ना राय सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सकिनेछ। सो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विशेषज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सक्ने बताइएको छ। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखे आम जनताको भावना र विज्ञता कदर गर्ने मुख्य योजना अनुरूप सो कदम

0: राम अवतार यादवको गाईगोठमा बालिएको घूरबाट सल्केको आगोले उनको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाई यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगेन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक एकवटा घर सहित 10 घर र 3 गाईगोठ समेत 13 घर पूर्ण रूपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता कपड़ा, गरगहना, नगद सहित करिब 45 लाख भन्दा बढ़ीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। हनुमान नगर, कलाङक्लिनी नगरपालिका, मध्य प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बाडु यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
1: बजार सुशासनका लागि सरकारले भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले देशभर विशेष अभियान सञ्चालन गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न सो अभियान सञ्चालन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसे ढुङ्गा साबित हुने विश्वास लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसका लागि सरकारले सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरेको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: दस छैन, 20 छैन, पुरै 100% छ, मजबुत छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छ मजबुत छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
6: Coming up next,
7: The Good Morning Show.
0: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले त्यहाँ सैन्य कार्यवाही गर्दा 39 जनाको मृत्यु भएको छ। यस्तै इजरायलले दक्षिणी शहर साक्साहिकमा अर्को हमला गर्दा एक बालक सहित कम्तीमा 7 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बल आईडीएफले भने ती हमलाहरू लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी गरिएको दावी गरेको छ। सो घटनामा लेबनानी नागरिक नपरेको इजरायलले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनान सरकारबीच युद्ध विराम सम्झौताको घोषणा गरेपछि इजरायली सेना र हिजबुल्लाबीच आक्रमण प्रत्याक्रमण जारी छ। इजरायलको अधिकांश हवाई आक्रमणमा पूर्वाधार र हिजबुल्लालाई लक्षित गर्दै लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण गरिरहेको छ।
1: म्यान्चेस्टर सिटीले गइराती इंग्लिश प्रिमियर लीगमा ब्रेन्टफोर्डलाई सहजै 3-0 गोल अन्तरले हराएको छ। योसँगै उपाधिको होडमा शीर्ष स्थानमा रहेको आर्सनलमाथि सिटीले दबाव कायमै राखेको छ। यो जितपछि सिटीले आर्सनलसँगको दूरी 2 अंकमा राखेको छ। दुवै टीमले यो सिजन लीगमा 3-3 खेल खेल्न बाँकी छ। सिटीका लागि जेरेमी डोकु, इर्लिङ हालान्ड र ओमर मार्मोसले 1-1 गोल गरे। आर्सनलले आज वेस्टहामको सामना गर्दैछ। अन्य खेलमा सन्डरल्यान्ड र म्यान्चेस्टर युनाइटेडले गोलरहित बराबरी खेले भने बर्नमाउथले फुलहामलाई 1-0 र ब्राइटनले उल्वर्सलाई 3-0 हराएको छ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत्मा आँखा तथा कान उपचार केन्द्र खादबरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते संघका सभाको खादबरीमा मेची आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैनित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60177 98520-60177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: यही 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फुलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फुलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649-95507 र 99087-578।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययोखा डिङ्गाले यमित 2083 साल जेठ 2 गतेका दिन डिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राय ययोखा डिङ्गा भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाइ साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
4: पान मिठो जर्दावाला।

0: अब यस स्टेजमा निम्त्याउन चाहन्छु चर्चित साहित्यकार एवं गीतकार श्री नकुल ढकाल।
1: मेरो रचनाको शीर्षक छ जोबन। तिमी नै मेरो हिरा र मोती, तिमी नै मेरो भोकको रोटी, जोबन के देख्यौ भन यो ज्यानमा खोटी, भनिदेऊ बिन्ती अन्तिम एकचोटि,

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
8: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शंख सभा 95.5 मेगाहर्ज।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 77 75।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 801, जनक पौडेली 98 5 20 58 344 र 029 5 60 248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
7: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के भने भने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
11: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाइ साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र कादबरी संघ सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेटी आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। यही 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, जनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फलाएको, गाँठागुठी, मुसा खिल सोराइसिस, सुगर प्रेसर दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको नाक कान घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649597 र 99087578।

0: किरातराय समुदायको महान चाड साकेला उभौली हेलेदोङ 5086 को पावन अवसरमा किरातराय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरातराय यायुखा दिङ्लाले नियमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सन्दिम्बा राई किरातराय यायुखा दिङ्ला भोजपुर।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिवार, 2083 साल जेठ 2 गते शनिवार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
4: खाजबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।

क्षेत्राक्रमणमा सर्वसाधारण नपरेको इजरायलको दावी र नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा विराटनगरमा शुरू क्यानको नवीकरण र वित्तीय अनुशासन मुख्य एजेण्डा।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: लहै छुट लहै छुट
0: दस होइन 20 होइन पुरै 100% सम्म छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097171 सम्पर्क गर्नुहोस् सरहरू लागू हुनेछ

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक आज साँझ 6 बजे वनस्थली स्थित रासोपा केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा रासोपाको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिका बारे छलफल हुने जनाइएको छ। रासोपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीहरूको मनोनयन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखिएको छ। सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको गठन र नयाँ व्यवस्थापन बारे समेत बैठकमा निर्णय हुने बताइएको छ। यो सँगै रासोपाको आन्तरिक अनुशासन लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको रासोपाले जनाएको छ। यस्तै सचिवालय बैठकले आगामी केन्द्रीय कार्य समितिको बैठकको तयारीमा समेत छलफल गर्ने बताइएको छ। यसैबीच रासोपाका सांसदहरूका लागि आज पनि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिँदैछ। ललितपुरको जावलाखेलमा हुने हिजोदेखि शुरू प्रशिक्षण आजसम्म चल्नेछ।
0: सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल नगद संकलन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल नगद संकलन राख्न लागि हो। सोको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले पहिलो चरणमा काठमाण्डौका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीहरूको विवरण संकलन गर्नेछ भने त्यसपछि क्रमशः सो प्रक्रियालाई अन्य जिल्लाहरूमा पनि विस्तार गरिने जनाइएको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिहरूका लागि सरकारले शीघ्र सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नगद संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदकहरूलाई 3 श्रेणीमा वर्गीकरण गर्दै राष्ट्रिय परिचय पत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिहरूलाई छुट्टा छुट्टै समूहमा राखेर विवरण संकलन गरिने जनाएको छ। परिचय पत्र नभएकाहरूको हकमा होल्डिङ सेन्टरमा स्थापना गरिने संयुक्त डेस्क मार्फत तत्कालै राष्ट्रिय परिचय पत्र बनाउने विशेष व्यवस्था मिलाइएको बताइएको छ। नयाँ डिजिटल प्रणालीमा प्रत्येक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरण मात्र नभई सामाजिक आर्थिक अवस्था, आय स्रोत, शैक्षिक योग्यता र सिपको समेत अभिलेख राखिने प्रधानमन्त्री कार्यालयले जनाएको छ। सहभागी प्रत्येक परिवारलाई डिजिटल परिचय पत्र उपलब्ध गराइने र ब्याङ्क खाता नभएकाहरूको नयाँ खाता खोलेर सरकारले दिने राहत तथा अनुदान सिधै सोही खातामा पठाउने व्यवस्था मिलाइएको जनाइएको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान भएको बस दुर्घटनामा चालक सहित 17 जना घाइते भएका छन्। काठमाण्डुबाट विराटनगरतर्फ जाँदै गरेको बसलाई सोही दिशाबाट काकरभिट्टातर्फ जाँदै गरेको अर्को रात्री बसले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सड़कमा पल्टिँदा बसमा सवार 33 यात्रु मध्ये 17 जना घाइते भएका हुन्। घाइतेहरूको लालगढ़ स्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन शुरू गरेको छ। नेपाल सरकार स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाण्डौका नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यही वैशाख 12 गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागि थियो। स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले भक्तपुर स्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास ब्याङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। सरकारले गरिरहेको भूमिहीनको एकीकृत डिजिटल नगद संकलन कार्यबारे पनि समितिले अध्ययन र सहजीकरण गर्नेछ।
1: बजार सुशासनका लागि सरकारले भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले देशभर विशेष अभियान सञ्चालन गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न सो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसेडुङ्गा साबित हुने विश्वास लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यसका लागि सरकारले सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरेको छ। भोलिदेखि शुरू भई अभियान जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ। अभियानले स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमित अनुगमन गर्ने बताइएको छ।
2: सप्तरीको टिलाठी कोइलाडी गाउँपालिका 6 स्थित भवनगामा टोलमा गैराती आग लागि भएको छ। सो आग लागिमा 6 परिवारको 13 घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतारिया

0: प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सल्यानको कालीमाटी गाउँपालिका साथ आमवासमा बस्ती नजिकैबाट चितुवालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। बाँके राष्ट्रिय निकुञ्जमा खटिएको सेनाको टोलीले आमवास बस्ती नजिकै जंगलबाट नियन्त्रणमा लिएको हो। चितुवाले जंगलमा चराउन लगेका तथा घरमै बाँधेर राखेका पशु चौपाया मारेर खान थालेपछि त्रसित भएका स्थानीयले चितुवा नियन्त्रणमा लिन माग गरेपछि निकुञ्जमा खटिएका नेपाली सेनाको टोलीले पासो थापेर नियन्त्रणमा लिएको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजालले बताउनुभयो। नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको चितुवालाई सुरक्षित स्थानमा लगेर छाडेको उहाँले जानकारी दिनुभयो। बाँकी राष्ट्रिय निकुञ्जका कारण सीमा क्षेत्रमा पर्ने कालीमाटी गाउँपालिका साथ गुयाबारी बस्ती नजिकै आसपासमा बाघले गत पुसमा दुईजनाको ज्यान लिएकाले जंगली जनावरको त्रास यथावत रहेको उहाँको भनाइ छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: मम्मी गर्मी भयो के चिसो पिउ न पिउ बराई चिसो उठाउ हटे
2: अरे
1: गर्मी मनाया के रिफ्रेश पेपर न्यूट्रिशन की चिसो हटे

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
3: Red Bull, Babal Energy.
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले त्यहाँ सैन्य कार्यवाही गर्दा 39 जनाको मृत्यु भएको छ। यस्तै इजरायलले दक्षिणी शहर साक्साकिहमा अर्को हमला गर्दा एक बालक सहित कम्तीमा 7 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बल आईटीएफले भने ती हमलाहरू लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी गरिएको दावी गरिएको छ। सो घटनामा लेबनानी नागरिक नपरेको इजरायलले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनान सरकारबीच युद्धविराम सम्झौताको घोषणा गरेपछि इजरायली सेना र हिजबुल्लाहबीच आक्रमण प्रत्याक्रमण जारी छ। इजरायलको अधिकांश हवाई आक्रमण पूर्वाधार र हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानको दक्षिणी क्षेत्रमा गरिरहेको छ।
5: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल क्रिकेट संज्ञानले वार्षिक साधारण सभा विराटनगरमा शुरू गरेको छ। 2 दिनसम्म सञ्चालन हुने साधारण सभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो। साधारण सभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ। विशेष गरी पछिल्लो 10 महिनादेखि नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयले साधारण सभामा प्रमुख एजेण्डाको रूपमा प्रवेश पाउने अपेक्षा गरिएको छ। केनले पछिल्लो पटक 2081 असोजमा साधारण सभा सम्पन्न गरेको थियो। त्यसबेला गरिएको नवीकरण 2081 पुस 9 गतेसम्मका लागि मात्रै मान्य रहेको उल्लेख गरिएको छ। यही विषयलाई लिएर साधारण सभामा पेचिलो बहस हुने अनुमान गरिएको छ। केनका बोर्ड सदस्यहरूको निवेदनपछि राष्ट्रिय खेलकुद परिषद राखेपले जाँचबुझ शुरू गरेको छ। राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलका अनुसार गत शुक्रबार 7 दिनको म्याद दिएर क्याम्पसँग लेखा परीक्षण लगायतका कागजात मागिएको छ। राखेपा सदस्य सचिव राम सरित्र मेहताले पनि पछिल्लो विवादमा आफूहरूले जाँचबुझ थालेको बताउनु भएको छ। क्यानमा वित्तीय अनुशासन नदेखिएको भन्दै 9 जना बोर्ड सदस्यहरूले गत सोमबार राखेपामा निवेदन दिए।

दिएका थिए। हवस्तै नै प्रसंगसँगै मध्याह बाह्र बजेको कान्तिपुर डायरी सकियो। सहकर्मी देवशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98-420-22-667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल,
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता,
3: हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
9: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यमराज राई र सचिव संगिम्बा राई किरात राई ययुक्खा दिङ्ला भोजपुर।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801। जनक पौडेली, 98520-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खाँचारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामित्र एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 सिटी सेन्टर खाँचबारी नगरपालिका 1 भानुचोक सङ्ख्या सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा, ढाड, कम्मर, हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ, युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट, ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत, एलर्जी, मासु फलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर, खादबारी 1, बुद्ध टोल, खादबारी गेस्ट हाउस सँगै। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649-95507 र 99087-578।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्करसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
6: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघका सभाको खादरीमा मेची आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते। स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177, 9852602177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुको शहर खातरीमा डाक्टर उमर बिन नयद्वारा यही 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी थिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्कुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेटागाडी संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 7770 029553640 र 98070001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: के भयो, के को हल्ला खल्ला हो यो?

0: हुनु
1: डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना वन र डेलो लगाउने उपर हुने कानूनी सजाय राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ डिभिजन वन कार्यालय सङ्खुवा सभा
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: NCSA कम्प्युटर सेन्टर खाँदैए सङ्ख्वा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयसद्वारा यैनिक 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थायराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845577 029553040 र 9807001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: This taxi is booked for you.
1: Oh, can I please take this taxi? I'm getting too late. Please.
2: मैले पनि त्यस्तै भने भने वेट तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिलगढी जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई आर यू वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: This taxi is booked for you.
1: Oh, can I please take this taxi? I'm getting too light, please.
2: मैले पनि त्यस्तै भने भने वेट तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिनेमा जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई आर यू वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन भइरहेको.

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180950।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: नमस्ते वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
16: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयद्वारा यैनिक 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705740 र 9807001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
17: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
2: सम्पर्क 0291-40-0084 र 98-40-45-827।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
5: नमस्कार सेन्ट सेविका दिदी।
6: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ, त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि शङ्खुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-35-50-747-0-29-5-63-40 र 98-07-00-1।
10: 5555। यहाँ डिएक्सएन का संपूर्ण सप्लिमेंट तथा कस्मेटिक सामान पाइन्छ।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 800, जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा। सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 800, जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? थटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि। त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनु होला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो,
2: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
3: र 029 5 90 155।
4: More style, more design. Total Tailors.
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 97629916 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।

0: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
1: ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।

किरात राय समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय यायुक्खा दिङ्गाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यमराज राई र सचिव सन्दिम्बा राई किरात राय यायुक्खा दिङ्गा भोजपुर।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। यही मित्र 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाड जोडनीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाड जोडनी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99 6 49 95 507 र 99 08 87 578।
2: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयतद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: एमसीएसए कम्प्युटर सेन्टर खादबारी एक शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट.

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75267, मोबाइल 97438-46084।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ तेत्रमा आँखा तथा कान उपचार केन्द्र खादबारी संघ सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्दामठको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेची आँखा अस्पताल बेर्दामठको टोलीद्वारा फेको प्राविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट: यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852060177, 9852060177। नेपाल नेत्र ज्योति संघ तेत्रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: सूचना अधिकारी लक्ष्मी मरासिनले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला आइभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11.53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रणको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19.64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11.80 अर्ब मध्ये 8.9 अर्ब अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ भने 4.07 अर्ब विनियोजन मध्ये 1.09 अर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसबीच सरकारले चालू आर्थिक वर्ष 14.80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9.70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँच रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निर्देशक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथामा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोरी टाँग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमा बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
3: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
4: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
3: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
4: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका पार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विदेशको खबर, तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बीस्ट र लियो जस्ता चलचित्रबाट करोड़ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भित्री कर्डगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर, घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। एसएलसीको नतिजा पर्सि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी, पहिलोपल्ट परीक्षा सकिएको 1 महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पूँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ, मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत।

0: हुनुहुन्छ त?
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
3: र 9919375375।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9920-59801, जनक पौडेली, 9520-58344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9916655553 र 9943218049।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पानीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस फ्याटिएको, हड्डी खिएको, बाथरो, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकगन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2 गते 3 हप्ते जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्कुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9875-75-7970-09-5363-40 र 9907-00-1555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात राई ययुक्खा दिङ्ला भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 मेगाहर्ज।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555585
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98420226।
6: मरेको के हो?
7: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.
12: Vishal Entertainment presents

0: नोट्याबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेत्रकमा आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिरतामुटको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते संघका सभाको खादरीमा मेची आँखा अस्पताल बिरतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैनित 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यैनित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेत्रकमा आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हार्जनीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हार्जुनी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दात एलर्जी, मासु पलाएको, गाँठा गुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9649595507 र 9908785578। कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खादबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीको लागि सम्पर्क नम्बर 9692916 9692916 9914। सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक संखुवा सभा।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 9765586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

पीआरबीजी 01600200011 पीआरबीजी 6052 3503 स्मार्ट सेल का लागि 23870।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
10: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना, वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
11: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त?
12: हुन्छ
13: हुन्छ ल हुन्छ।
11: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
14: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
15: नेपाल सरकार विज्ञापन बोर्ड,
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र पाँच व्यवसाय दर्ता प्रमाण पत्र छ व्यक्तिगत संस्थागत पान नम्बर सात राष्ट्रिय परिचय पत्र नम्बर नोट सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
13: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
16: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
18: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: हेलो सोल्टिनी,
1: म सोल्टिनी होइन, कान्छी हो।
0: ए कान्छी पो
2: दी, कस्तो बोल्छ? खै सोल्टिनी, हेलो
0: सोल्टिनी, के छ?
2: ठिकै छ, अनि तपाईँ के छ सोल्टिनी?
3: पत्याउनु गरौँ त नि।
4: पत्याउने कुरा नगर, तेरो दाइले चाह्यो भने सुर्कीको भरमा बोकेर ल्याइन्छ।

0: 你找你我连到了。
1: 好不打
2: 你
3: खुशी को खबर खुशी को खबर खुशी को खबर

0: होला।
1: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
1: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन त काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीमकदाइली।
3: सम्पर्क 029140084 र 9840045827।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: NCSA कम्प्युटर सेन्टर खाँदारी एक, शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट

0: कोर्स एक्स्ट्रा कोर्सेजहरू क्यू बेसिक बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज सरकारी निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी विद्यार्थी शिक्षक कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त आजै भर्ना लिनुहोस् आफ्नो भविष्य डिजिटल बनाउनुहोस् सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस् सेवाको अवसर दिनुहोस्
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: लागि टेकमा बस्ने भनेर त
1: कस्तो करोडौँको बात भइसक्यो
2: तपाईँले करोडौँ करोडको दिएपछि पछि राख्ने लाखको उसले घुसकान
3: ओरिलो नै गर्ने भन्ने भयो
1: कान्छीकोमा
3: कान्छीको एकदम
1: यो त ग्रुपमा हात समाउँदै गयो होइन राजेश रसिन त अब तर्कै ओरिलो भन्यो राजन मुकाल तर्कै ओरिलो गर्ने हो
2: होइन
1: नभएको है तपाईँको दोकान

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खातरीमा डाक्टर उमर बिन नयद्वारा यैनित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर सालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार गर्ने सेवाहरू नसा च्यातिएको, खर्की खिएको, बाघ्रो, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेटागाडी संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 75770, 029553 040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9552286646।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाटीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाटीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाटीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
1: पाटीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 9842 50541।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कु सभा खर्जरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629 1614 97629 1614 914। सिटी सेन्टर खाजरी नगरपालिका 1 भानुचोक शङ्ख।

0: दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नशा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फुलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नशा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फुलाएको, गाँठागुठी, मुसा खिल सोराइसिस, सुगर प्रेसर दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको नाक कान घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99 6 49 95 507 र 99 08 87 578।
1: ए दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
0: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा। मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबारी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेची आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबारी नगरपालिका एक सङ्खुवा सभा। नोट, यहीँको 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177, 98520601177। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

खुसीको खबर खुसीको खबर खुसीको खबर यही 2083 साल वैशाख 26 गते शनिबारको

नाइन बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुक्खा दिङ्गाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यमराज राई र सचिव संगिम्बा राई किरात्रा ययोखा दिङ्गा भोजपुर।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9193375।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-8801, जनक पौडेली 98525-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरूकै सहर खाँचबारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार गर्ने सेवाहरू नसक्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँचबारी 1 प्रगति टोल खाँचबारी नगरपालिकाको गेट अगाडि सङ्कुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435-50-770-0295-63-040 र 98-07-00-1-555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
7: खाँचबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँचबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँचबारी नगरपालिका 1 वडा कार्यालय।
8: त्यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो.
9: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
10: Yuvu Radio Sankhuaspa, Yuvu Radio Sankhuaspa.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास तापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
2: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ, पानीका खानहरू होइन वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो,
1: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र अरू 5 जना मन्त्रीहरूले 1-1 वटा अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढंगले बसेका र गैर कानूनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोशिश गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिश बारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिश गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
0: मधेस प्रदेशको सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। कांग्रेस जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा कांग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। नेपाली कांग्रेस

0: लाई निमन्त्रणा दिने उहाँको संकेत छ। यसैबीच नेपाली कांग्रेसले देशकासँग
1: होइन एउटा ऐतिहासिक जिम्मेवारी र संयोगको रूपमा मैले लिएको छु।
2: मैले त्यति बेला पनि तपाईँलाई यही कार्यक्रममा सोधेको थिएँ कि तपाईँ प्रलोपा छाड्ने मूडमा पुग्या हो र भन्दा होइन भन्नुभएको थियो। राजनीतिमा भनिने चाहिँ एउटा तर गरिने चाहिँ अर्को हुँदो रहेछ होइन?
1: अब त्यो कथनी र करनी जब मिल्दैन त्यहाँ समय सम्पत्ति र शक्ति खेरो फाल्नु मात्रै हुन्छ। त्यसकारणले आजको यो अमूल्य समय, यो सेकेन्ड सेकेन्डको पनि आजको यो विज्ञान र प्रविधिको युगमा अमूल्य छ समय, त्यसकारणले समय मैले बिताउनु चाहिँ।
2: त्यही त, अब तपाईँ सहितका नेताले जनार्दन शर्मालाई उचाल्नुभयो, प्रलोपा गठन गर्नुभयो भन्ने त्यति बेला पनि माओवादीका केही साथीहरूले आरोप लगाउनु भएको थियो। त्यो पार्टी हाँक्नुपर्ने जिम्मेवारी छाडेर अहिले जसरी त्यो पार्टी अलपत्र जस्तै परेको छ, त्यो प्रलोपा चाहिँ किन खोलिएको थियो खासमा? त्यो चाहिँ जनार्दन शर्मा र प्रचण्डजीलाई कमजोर पार्न बाहेक अरू त केही देखिएन?
1: उचाल्ने र पछार्ने भन्ने त्यो हाइटको नेतालाई हुँदै हुँदैन। माओवादी पार्टीभित्र जतिखेर हामीले रूपान्तरणको कुरा उठाएका थियौं, मलाई लाग्छ तपाईँकै यो रेडियो कान्तिपुरमा पनि मैले भने जस्तो लाग्छ, नेपालमा कुनै न कुनै एउटा अनिष्ट घटना आउँदैछ। त्यो सरकारले समयमै त्यो समयको ढुकढुकी बुझ्नुपर्छ या दलहरूले बुझ्नुपर्छ, अन्यथा हामी बारूदको पहाड़माथि उभेका छौं, आगो लाग्नु बाँकी छ भनेर हामीले कुरा उठाइरहँदा त्यो कुरालाई व्यवस्था गर्दै केही व्यक्तिको अस्तित्व रक्षाको निम्ति पार्टीले आफ्नो सम्पूर्ण परिचयहरू बदल्दै, सम्पूर्ण आफ्नो तपाईँको चाहिँ अस्तित्वहरू बदल्दै अगाडि बढ्ने सन्दर्भमा हामीले उठाएको प्रश्न सम्बोधन नहुँदा हामीले छोडेको हो, कसैलाई उचालेको, कसैलाई बोकेको, कसैलाई भुइँमा राखेको भन्ने कुरा हुँदैन।
2: छोडेको सम्म त ठिकै छ, तर छोडेको सम्म ठिकै छ, तर त्यो प्रलोपालाई चाहिँ अलपत्र किन पार्नुभयो?
1: नयाँ गर्ने भन्ने तपाईँको सबैको इच्छा त्यहाँ थियो, तर संस्कृति र प्रवृत्ति पुरानै रहँदाखेरि मैले अघि भने समय सम्पत्ति र तपाईँको शक्ति मैले खेरा फाल्न चाहिन्न।
2: भनेको तपाईँलाई जनार्दन शर्मा र बाबुराम भट्टराई चिन्न समय लाग्यो?
1: अब त्यसरी नभनौ,
2: अब हुनु त अब वर्षौंसम्म यहाँहरूले बन्दुकको नालबाटै सत्ता जन्मन्छ भन्नुभयो, त्यही सिकाउनु भयो, कति युवाहरूलाई युद्धमा पनि होमिनु भयो। आज श्रम र संस्कृतिको नारा बोक्ने पार्टीमा जानु भनेको चाहिँ अब माओवादी आन्दोलन वैचारिक रूपमा भुत्ते भयो, असफल भयो भन्ने निष्कर्षमा चाहिँ तपाईँ पुग्नुभयो? अब चाहिँ
1: त्यो बेला त्यही सत्य थियो र यो बेला यही सत्य छ। विज्ञानमा कतिपय वस्तुहरू निर्माण गरिसकेपछि दुईचोटि प्रयोग हुँदैन। माओवादी भन्ने तपाईँको चाहिँ साधनबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र आएकै हो, यसप्रति म गर्व गर्छु, हजारचोटि गर्व गर्छु। यसमा कुनै तपाईँको चाहिँ मेरो के भन्ने चाहिँ अन्य थाहा छैन, तर जसरी यो तपाईँको 18-20 वर्षको दौरानमा पार्टी नेता नेतृत्वहरूले तपाईँको चाहिँ जनताबाट विश्वास गुमायो, त्यही पार्टीले अथवा त्यही साधनले अब समृद्धिको मार्ग सुस्पष्ट गर्न सक्दैन, जनताले साथ दिन सक्दैन, त्यसकारणले साधन परिवर्तनको आजको सत्य हो।
2: अब श्रम संस्कृति पार्टीले हर्कवादलाई आफ्नो मुख्य मार्ग निर्देशकको सिद्धान्त मानेको छ। तपाईँ जस्तो एउटा मार्क्सवाद, लेनिनवाद, माओवाद पढेको एउटा वरिष्ठ नेता, अब यो हर्कवादलाई कसरी व्याख्या गर्नुपर्ने भयो अब यो अहिलेको सन्दर्भमा चाहिँ?
1: अब वादहरू धेरै भए, यहाँ मानिसहरूले वादको कुरा गरेर आफ्नो जिन्दगी बिताए, तपाईँको चिन्तनमा सधैँ सामन्ती रहे, व्यवहारमा सधैँ पुँजीवादी भए, कुरामा सधैँ समाजवादी साम्यवादी भए। वादको कुरा भन्दा पनि संसारका मानव जातिलाई मुक्ति दिने सूत्र चाहिएको छ, नेपाली जनतालाई सुख र शान्ति दिने तपाईँको चाहिँ सूत्र चाहिएको छ, जो आज हाम्रो श्रम संस्कृति पार्टीले एउटा वादको रूपमा प्रस्तावको निम्ति अगाडि सारेको छ। यो तपाईँको चाहिँ यो छलफलको विषय छ र यसलाई हामी अझ समृद्ध बनाउने, तथ्यपरक बनाउने, दुनियाँले पत्याउने बनाएपछि नै बात हुने हो
2: भनेको। अब वरिष्ठ नेताका हिसाबले हर्कवादको व्याख्या त बन्नुपर्ने भयो अब, होइन?
1: मैले मात्रै व्याख्या गरेर हुँदैन, तपाईँले पनि व्याख्या गर्नुपर्छ। मैले मात्रै मानेर हुँदैन, यो भोलि तपाईँले पनि मान्नुपर्छ। संसारले मानेपछि मात्रै यो बात हुन्छ। यो बातको विभिन्न आयामहरू हामीले हाम्रो व्यवहारद्वारा जीवनद्वारा पुष्टि गर्नुपर्ने हुन्छ। तपाईँको त्यसको समाजको क्षेत्रमा, राजनीतिको क्षेत्रमा, संस्कृतिको क्षेत्रमा, दर्शनको क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा सम्पूर्ण रूपले यो तपाईँको चाहिँ प्रमाणित भएर आइसकेपछि मात्रै तपाईँको त्यो सबैले पत्याउने, सबैले मान्ने हुन्छ नि त त्यो बेला।
2: भनेको अब चाहिँ वर्ग संघर्षको मुद्दा सकियो,
1: समाज र इन्जेल वर्ग त रहिरहन्छ। आज तपाईँको शासक वर्ग र सुकुम्बासी वर्ग हेर्नुहोस् न कति आम्ने सामने रूपमा भइरहेको छ। आज अशान्त छ नेपाल, समाजको सबै क्षेत्र आन्दोलित छ। किन यस्तो भएको होला? सिद्धान्तमा उद्धार लोकतन्त्र भन्ने, व्यवहारमा सबभन्दा तपाईँको तानाशाही र फासिस्ट शैली अख्तियार गर्ने कसरी भयो त? नयाँहरूले त आज तपाईँको चाहिँ समाजलाई नै चर्चित र आतंकित बनाइरहेको छ नि, हेरिराख्नु भएको छ। यो त वर्ग हो
2: भनेको। अब जस्तो कतिपयले तपाईँ हर्क साम्पाङजीको वरिष्ठ नेता भइरहँदाखेरि राजनीतिक वृत्तमा कसरी पनि विश्लेषण गरिएका छन् भने, हर्कजीको कार्यशैलीको जुन एउटा व्यक्ति केन्द्रित कार्यशैली छ, सामाजिक सञ्जालबाटै निर्णय र निर्देशन जारी गर्ने उहाँको जुन स्वभाव छ, तपाईँ एउटा संस्थागत र प्रणालीबद्ध एउटा स्कुलिङबाट आउनुभएको नेता, अब यो बीचमा जुन अध्यक्षको वान म्यान शोमा आफूलाई एउटा औपचारिकतामा मात्रै सीमित राखेर अब कहिलेसम्म तपाईँ त्यहाँ अटाउन सक्नुहोला र?
1: पूर्णता संसारमा केहीमा पनि हुँदैन। हरेक सीमा र त्यसको सामर्थ्य

0: योगदान रहनेछ र यसलाई साँच्चै नै तपाईँको चाहिँ यो देशको नमुना एउटा तपाईँको चाहिँ पार्टीको रूपमा यसको प्रणालीगत हिसाबले पनि यसको नीतिगत हिसाबले पनि विचारको हिसाबले पनि व्यवहारको हिसाबले पनि सम्पूर्ण रूपले तपाईँको चाहिँ नयाँ भएर उदाहरणीय भएर नै यो देश हामीले जिम्मा लिने हो नि त
1: भनेको त्यतिसम्मको तपाईँलाई आत्मविश्वास छ कि भोलि हर्क सामताङजीका टिप्पणी कार्यशैलीमा विवाद हुँदा पनि एउटा वरिष्ठ नेताको हैसियतले उहाँलाई सुधार्न सक्छु भन्ने चाहिँ छ।
0: आत्मविश्वास त सधैँ हुनुपर्छ। हेर्नुहोस्, एउटा योद्धासँग जसको आँखामा सपना र छातीमा विश्वास छ त्योसँग आत्मविश्वास हुनै पर्छ। अर्काले बनाइदिएको बाटोमा हिँड्ने हामी त्यस्तो सोच बोकेको मान्छे होइन, हामी हाम्रो बाटो आफै बनाएर हिँड्ने त्यो एउटा इच्छा शक्तिसहित हामी लागेका छौँ। मलाई त्यो 100% विश्वास छ। हामी यसलाई तपाईँको चाहिँ लामो यात्राको रूपमा तपाईँको चाहिँ हाम्रो जीवनमा यात्रा गरेर प्रमाणित गर्न सक्छौ
1: भनेको पार्टीलाई पनि एउटा सिस्टममा लगेर जुन हिसाबले पार्टी चल्नु पर्ने त्यो हिसाबले पार्टी चलाउने यहाँको आत्मविश्वास
0: आत्मविश्वास छ। आत्मविश्वास छ।
1: अब एउटा
0: यसो नगरी आएको भए भर्क साम्पाङ यो ठाउँमा आउँदै आउँथेन यो जरुर कुरा हो। र यसलाई यहाँबाट अब रूपान्तरण नभए अर्को उचाइमा तपाईँको जानै सकिँदैन भन्ने उहाँलाई पनि आत्मविश्वास छ। त्यो हाम्रो पटक पटकको छलफलमा तपाईँको चाहिँ भएको कुरा हो। र अर्कोपट्टिबाट हेर्नुहुन्छ भने राजनीतिमा एउटा तपाईँको बाल्य अवस्थादेखि लागेर यो अवस्थासम्म आउँदाखेरि सुदन किराँती सबै अनुभवको एउटा फुल प्याकेज हो। आधा पेट चिस्नु खाएर बाँकेको नागरिक सँगसँगको संगत र आफ्नै पार्टीमा लागेर पनि चार चारजना प्रधानमन्त्री भएको र आफू पनि मन्त्री भएको जेलमेल परेको सबै कुरा हारेको जितेको निर्वाचनमा यो सबै अनुभवको एउटा तपाईँको चाहिँ प्याकेज हो सुदन किराँती।
1: एउटा पर्फेक्ट प्याकेज भएको नेता चाहिँ भर्खरै उदाउँदै गरेको नेताको मातहतमा रहेर काम गर्दाखेरि यहाँको जुन राजनीतिक मर्यादा साख जुन आत्मसम्मान एउटा वरिष्ठ नेताका लागि
0: मलाई प्लिज मलाई व्यक्तिगत रूपमा कुनै आत्मा सम्मान प्रतिष्ठा चाहिएको छैन। मेरो तपाईँको चाहिँ नम्रताले हर्कजीको उद्धारताले यो देशले सम्मान पाउनु पर्यो, नागरिकले मुक्ति पाउनु पर्यो, शान्ति र खुसी पाउनु पर्यो। म व्यक्ति केही पनि होइन, एउटा व्यक्ति प्रकृतिमा एउटा पानीको थोपा पनि होइन क्या। यही तपाईँको जुङ्गाको लडाईले हिजो तपाईँको चाहिँ यो देशले बिहोर्नु परेको क्षति सुदन किराँतीलाई सुदन किराँती त्यसको साँची हो। जीवनमा यो कुरा मबाट दोहोरिने कुरा दोहोराउने भूल हुने छैन।
1: अब भोजपुरका जनताका तर्फबाट एउटा प्रश्न छ यहाँलाई, जुन एउटा निश्चित विचार र पार्टीका लागि पटक पटक त्यहाँका नागरिकले यहाँलाई मतदान गरे, उनीहरूकै मतका आधारमा तपाईँले पनि माओवादी आन्दोलनबाट राजकीय पद अघि यहाँले भने जस्तै पटक पटक मन्त्री सांसद हुनुभयो, सबै प्रतिष्ठा लिनुभयो। जब पार्टी संकटमा पर्यो, नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बेला आयो, तब चाहिँ त्यति नै बेला चाहिँ मैदान छाडेर पपुलिस्ट शक्तिमा चाहिँ ओत लाग्दा प्रश्नहरू अवश्य गर्लान् भोलि मतदाताहरूले, अनि फेरि त्यो पनि सोध्लान् कि जनयुद्धका शहीद घाइतेहरूको सपनालाई हर्क साम्पाको जुन यो श्रम संस्कृतिको पार्टी छ त्यसमा किन साट्नु भयो भनेर सोधे भने के भन्नुहुन्छ?
0: त्यस्तो होइन, मतदाता नै रहेको छैन नि। अहिले 31 लाख मतदाता घटेर आज कसरी 7 लाखमा गर्यो? खै मतदाता केलाई मतदाता भन्ने? मतदाता आफूलाई बदलेर तपाईँको कहाँदेखि कहाँ पुगिसक्यो? फेरि पार्टी संकटमा परेको होइन, त्यो नेताले संकटमा पारेको नि त। पार्टी आफैमा तपाईँको चाहिँ अमूर्त कुरा हो होइन। त्यो पार्टीलाई ड्राइभ गर्ने नेताहरू नेतृत्वहरू त्यसमा तपाईँ नीति प्रवृत्ति संस्कृति संकटमा पर्यो। जो सुदन किराँतीले जतिसुकै तपाईँको चाहिँ चिच्चाए पनि त्यो साधन परिवर्तन हुने संकेतै देखिएन भनेपछि अब मैले त्यही कुरालाई पुरानो माला जपेर मैले तपाईँको चाहिँ धार्मिक स्थल जस्तो पार्टीलाई सम्झेर अथवा धर्म जस्तो सम्झेर नेतालाई भगवान जस्तो सम्झेर म चाहिँ बाँच्न सकिनँ र मतदाता त बाँच्न नसकेकै हो, मतदाताले छोडिसकेको हो। त्यस कारणले मैले सार्वजनिक रूपमा पनि भनेको थिएँ, मेरो 5 जुनी भए 3 जुनी भए म 1 जुनी दिन थिएँ यो पार्टीलाई। तर मसँग पनि अब जुनी एउटै भएको हुनाले मेरो मनभित्रको तपाईँको हजारौं प्रश्नहरूको जवाब खोज्ने मेरो हुटुटी मेरो आफ्नो जीवनमा भएको हुनाले मैले त्यसो गर्न सकिनँ।
1: अब समसामयिक राजनीतिको विषयमा चर्चा गरौं।

0: यहाँले हालै चाहिँ सरकारले काम गर्न नसके मुलुकको जिम्मा लिन्छु भनेको पनि सुनियो. यो दुई तिहाईको सरकारले काम गर्न नसके र अब सात सिट भएको श्रम संस्कृति पार्टीले चाहिँ सरकार चलाउने त्यो के आधारमा भन्नुभयो?
1: देश जिम्मा लिन्छौ, देश बर्बाद हुन्छ भनेर कसैले चिन्ता नगर्नु. किनभने दुई तिहाई बहुमत भएको यो सरकारप्रति मान्छेको ठूलो आस्था र सपना थियो. तर आज सबै समाजका क्षेत्रहरू आन्दोलित छन्, चौतर्फी मान्छेहरू आतंकित त्रसित छन्. सिद्धान्तमा उद्धार लोकतन्त्र भने पनि व्यवहारमा तपाईँको हिटलर र तपाईँको मुसलनी जस्तो व्यवहार देखिराखेको छ. त्यसकारणले यो स्थितिमा तपाईँहरू नआतिनुहोस्, यति बलियो सरकार यति छिटै यति धेरै प्रश्नहरूको घेराभित्र परेको चाहिँ यो मलाई लाग्छ मेरो सम्झनामा पहिलोचोटि हो.
0: भनेको यो दुई तिहाईको सरकारले आफ्नो कार्यकाल पूरा गर्दैन भन्नेमा तपाईँलाई
1: होइन गरोस् हाम्रो शुभकामना छ र हाम्रो जहिले पनि रचनात्मक सहयोग र सुझाव तपाईँको समर्थन रहनेछ राम्रो कामको निम्ति. तर नराम्रो काम गर्छ भने जनतालाई तपाईँको चाहिँ जे तपाईँको आफ्नो वाचा पत्रमा प्रतिबद्धता गरेर आएको ठिक उल्टो हिँड्छ भने हाम्रो खबरदारी रहन्छ. सात सिटी भनेर हामीले नहेप्नुहोस्, हिजो राज्यसभा पनि 21 सिटी थियो, आज दुईटै बहुमतमा पुग्यो. भनिसके यो जनताको छनौटको कुरा हो, जनताको आत्माभित्र तपाईँको चाहिँ बस्ने कुरा हो, जनताको मुद्दाहरूलाई सम्बोधन गर्ने कुरा हो. यति छिटै क्या यस्तो धेरै तपाईँको चाहिँ विवादित प्रश्नको चौघेराभित्र पर्नु चाहिँ दुःखद कुरा हो. तर मलाई के लाग्छ भने बालेन सरकारले वास्तवमा नेपाली राजनीतिमा प्याराडाइम सिफ्ट गरेकै हो. मधेसको छोराको हातमा 35 वर्षको युवाले 25-30 लाख सुकुम्बासीको भोट लिएर तपाईँको चाहिँ 25-30 लाख तपाईँको चाहिँ मधेसको भोट लिएर जे गर्नुहुँदैछ नि उहाँले आज त्यो भोटको अपमान गर्नुहुँदैछ क्या.
0: भनेको खासमा श्रम संस्कृति पार्टी चाहिँ अहिले प्रतिपक्ष हो कि सत्ता पक्ष हो? मैले यो के आधारमा सोधेको भने जुन प्रधान न्यायाधीशको सिफारिसमा उपसभामुखले जुन देखाएको पक्षधरता छ
1: भने आउनुहोस् है. राम्रो काम गर्दाखेरि हामी पक्षमा हुन्छौँ, रचनात्मक पक्षमा हुन्छौँ. नराम्रो काम गर्दाखेरि हामी रचनात्मक प्रतिपक्षमा हुन्छौँ. त स्पष्टै छ नि. तर यो देशको मूलभूत पार्टीहरू आफूलाई पुरानो इतिहासको तपाईँको चाहिँ मसिया भन्ने पार्टीहरू नेताहरू मूर्छित र किनाराकृत भएको अवस्थामा हामी प्रतिपक्ष हौ. हाम्रो तपाईँको चाहिँ आवाज जनताको आवाज देशको आवाज मुखर भएर थोरैजना किन संसदमा पनि त उठ्नेछ, सड़कमा पनि उठ्नेछ र हामी प्रतिपक्ष पनि हौ.
0: जुन उपसभामुखले प्रधान न्यायाधीशको सिफारिसमा देखाएको पक्षधरतालाई कसरी बुझ्ने?
1: अब त हाम्रो अध्यक्षले वक्तव्य निकालेर भनिसक्नु भएको छ, त्यही वक्तव्य अहिले आधिकारिक हो.
0: भोलि कतै यहाँहरू सरकारसँगको चाहिँ यस्तै यस्तै चाहिँ उसमा चाहिँ सत्तामा अथवा कुनै एउटा मन्त्री पायो भने सत्तामा जाने तर्खरमा हो?
1: अब विषयको कुरा त कुनै पनि ग्यारेन्टी त गर्न सकिँदैन, त्यो राम्रो पनि हुँदैन. तर अहिलेसम्मको कुरा के हो भने हाम्रो पार्टी सत्तातिर आँखा लाउँदैन, जनताको मुद्दाहरू सड़कमा व्यवहारी चाहिँ ढंगले तपाईँको चाहिँ बसिराखेको छ. त्यसकारणले हामी तपाईँको चाहिँ जनताको आवाज उठाएर सड़क र संसदमा उभ्नेछौ, दरो खरो ढंगले उभ्नेछौ.
0: अहिले यो प्रधान न्यायाधीश सिफारिसमा जुन हिसाबको चाहिँ असन्तुष्टिहरू बाहिर देखिएको छ, अझ भन्नु भने सर्वोच्चकै न्यायाधीशहरूले हिजो एउटा कार्यक्रममा असन्तुष्टि मात्रै होइन कि भोलि उस्तै पर्यो भने हड़तालमै उत्रन पर्ने जस्तो संकेतहरूको अभिव्यक्ति दिनुभयो. यो यसलाई कसरी हेरेको छ तपाईँको पार्टीले? पहिले
1: अब तपाईँको चाहिँ सरकार चाहिँ सबै क्षेत्रको अभिभावक हुनुपर्ने, उसको व्यवहार आज सिस्नु जस्तै भएको छ, जहाँ छु त्यही पोलिराखेको छ. हामी सधैँ देशको पक्षमा, जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा उभिनेछौँ. हिजो राज्य सत्ता परिवर्तन हामीले एउटा सहयोगी योद्धाको रूपमा तपाईँको लागेर गरेकै हो. आज गणतन्त्र नेपालमाथि हामी नेपालमा हामी गर्वका साथ बाँचिराखेका छौँ, अहिले बोलिराखेका छौँ. अब भने समृद्धिको, सुशासनको, सामाजिक न्यायको मुद्दाहरूलाई तपाईँको अगाडि बढाएर जनतालाई तपाईँको चाहिँ सुखी र सम्पन्न बनाउँछ। अबको बाटो भनेको यो हो क्या।
0: हस्, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्, धेरै धेरै धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती। आजको कार्यक्रम यहीँ सकिन्छ। प्रश्न चाहिँ पढ्ने तपाईँ सबैलाई धन्यवाद, अनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। म प्रस्तोता श्रीकृष्ण उपाने यो कार्यक्रमबाट पनि विदा हुन्छु। नमस्कार। Station 1.

0: मम्मी गर्मी भयो के चिसो पिउन तिमीलाई चिसो उठाउ हटे
1: अरे
0: गर्मीमा नयाँ फ्रेस रिफ्रेसमेन्टमा न्युट्रिसन चिसो हटे
2: नयाँ वर्ष 2083 मा सैमसंग का ग्लोबल नंबर 1 टीवी र होम अप्लायंस मा 25% सम्म छुट पाउनुहोस् रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ जुनिएका वाशिंग मशीन मा 6 केजी सल्ट एक्सेलमेटिक निशुल्क र टीवीहरूमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस् सैमसंग सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरू लागू हुनेछन् यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू 24 महिनाको ईएमआई मा 7.99% ब्याज लागू हुनेछ।

0: दस छैन, बीस छैन, पुरै 100% सम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। सरसरु लाग्नु हुनेछ।
1: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगंज, धनगढ़ी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फैक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
2: पहिलो बेर ग्याल्भलुम प्रविधि पनल आल्मोनियम कोटेड सादा रंगीन जस्ता पाता हुलास चूरा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक टिकाऊ होते। हुलास भेलास और क्या खुशबे।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास गाल्भलम तीन गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

संघीय संसदको बजेट अधिवेशन भोलिबाट शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी। लिपुलेट क्षेत्र प्रयोग गर्दै कैलाश मानसरोवरको यात्रा शुरू गर्ने भारतको योजना। आफ्नो भूमिको विषयमा नेपालको अडानप्रति दुवै छिमेकीको लगातार व्यवस्था। जनमत पार्टीले समर्थन फिर्ता लिए पनि मध्य प्रदेश सरकारले निरन्तरता पाउने निश्चित। समर्थन कायम राख्ने चार दलको निर्णय। पाकिस्तानको पश्चिम क्षेत्रमा प्रहरी चौकीमा भएको आत्मघाती विस्फोटमा 15 जनाको मृत्यु, 3 जना घाइते। र क्रिकेट संज्ञानको वार्षिक साधारण सभा शुरू। कानूनको पालना गर्दै पारदर्शी ढंगले अघि बढ्न खेलकुद परिषदको आग्रह।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा देवशिखा र नवीन समाचार अब विस्तारमा
4: संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुँदैछ अधिवेशनको पहिलो दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै र संयुक्त बैठक बोलाइएको छ दुवै सदनको बैठकमा सरकारले ल्याएका पछिल्ला 8 अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ प्रतिनिधि सभामा भने नियमावलीको मस्यौदा पेश हुने लगायत अन्य नियमित प्रकृतिका विषय पेश हुने कार्यसूची छ सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश गायत 8 अध्यादेश पेश गर्दैछ यसैबीच भोलि दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह 4 बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ नीति तथा कार्यक्रम पारित भएपछि आगामी आर्थिक वर्षको बजेट ल्याउने सरकारको तयारी छ संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ 15 गते नयाँ बजेट पेश गर्नुपर्नेछ
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो
5: कान्तिपुर सविस्तार
3: भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा फेरि सञ्चालन गर्ने तयारी गरेपछि भूमिको विषय फेरि सतहमा आएको छ छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि हुँदै यात्रा शुरू गर्ने सहमति कार्यान्वयन गर्न लागेका हुन् सो विषयलाई लिएर नेपाल सरकारले कूटनीतिक नोट मार्फत आपत्ति जनाइसकेको छ प्रस्तुत छ यसबारे उत्पन्न पछिल्ला घटनाक्रम लगायत विषय समेटिएको एक सामग्री
6: वैशाखको तेस्रो साता भारतीय विदेश मन्त्रालयले चीन सरकारसँगको समन्वयमा कैलाश मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म सञ्चालन हुने बताएको छ भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्ष 20 समूहमा यात्रु पठाइनेछन् तीमध्ये 10 समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र बाँकी 10 समूह सिक्किम हुँदै नाथुला पासबाट यात्रा गर्नेछन् यात्राका लागि आवेदन प्रक्रिया शुरू भइसकेको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ सोही विषयले अहिले नेपालको सार्वजनिक र कूटनीतिक वृत्त तातेको छ आफ्नो भूमिमा कुनै पनि किसिमको सड़क पूर्वाधार व्यापार तीर्थाटन आदि नगरियोस् भन्ने नेपालको चाहना छ त्यो चाहनालाई भारतीय पक्षले पनि विगतमा स्वीकारेकै जस्तो देखिन्थ्यो त्यहाँ सैन्य उपस्थिति बाहेक सड़क बाटो मोटर गुड्ने बाटो लगायतका पूर्वाधार राखेको थिएन तर करिब 2 दशकदेखि परिस्थिति फेरिएको छ त्यसमा चीनले पनि साथ दिएको देखिन्छ चीनले विगतमा व्यवस्था गर्दै आएको लिपुलेक पासमा व्यापार गर्न अहिले भारतको समर्थन गरेको देखिन्छ महाकाली पारीका कालापानी लिपुलेक र लिपिया धुरा नेपाली भूमि हो सो विषयमा नेपालमा कुनै विवाद छैन तर भारतीय पक्ष भने त्यसलाई मान्ने पक्षमा छैन विकसित घटनाक्रमले दुवै देश बीचको सम्बन्धमा फेरि खटपटको संकेत देखिँदैछ लिपुलेक नाका खोल्ने विषयले उच्च स्तरको भ्रमण तत्कालका लागि सम्भव देखिँदैन भारतले सन् 1950 दशकमा आफ्ना सेना नेपाली भूमि कालापानीमा राख्न थालेको थियो सो विषयमा तत्कालीन राजा महेन्द्रले भारतसँग सम्बन्ध सुमधुर बनाउने भन्दै मौन बसेको जानकारहरू बताउँछन् त्यसै बेला सन् 1954 चीनसँगको सम्झौतामा भारतले लिपुलेक आफ्नो भएको विषय दस्तावेजहरूमा उल्लेख छ चीनले तिब्बत लिएपछि मात्र सन् 1962 भारत चीन बीच सीमा विवाद चर्किँदै गएर लड़ाई भयो र भारत पराजित भयो यी दुई बीचको सम्बन्ध पनि चिसियो र लिपुलेकको प्रसंग पनि बिलायो त्यसपछि सन् 1980 दशकमा उनीहरू बीच पुनः सम्बन्धमा सुधार आयो सन् 1991 डिसेम्बर 13 चीन र भारत बीच समझदारी भयो जुन समझदारी पत्रको तेस्रो नम्बरमा चीन र भारत बीच विभिन्न सीमा बिन्दुमा व्यापार पुनः सञ्चालन गर्ने उल्लेख छ जसमा चीनको पुलानमा चिनिया बजार राख्ने र भारतको तत्कालीन उत्तर प्रदेश र हालको उत्तराखण्डको गुन्जीमा व्यापार बिन्दु राख्ने विषय उल्लेख छ गुन्जी नेपालको भूभाग हो चीन र भारतले गरेको सो समझदारीमा हरेक वर्ष तोकिएको समयमा व्यापार हुने र त्यसका लागि लिपुलेक भन्ज्याङबाट ओहोर दोहोर गर्ने भनिएको छ त्यसको 1 वर्षपछि जुलाई 1 चीन र भारतले सीमा व्यापारको प्रवेश गर्ने र बाहिरिने प्रक्रियाका सन्दर्भमा एक प्रोटोकलमा हस्ताक्षर गरेको अभिलेख पनि पाइएको छ। त्यसो त बेजिङमा 2057 चीन भारत संयुक्त कार्यदलले लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात आफ्नो वास्तविक रेखा अंकित गरेका नक्सा साटासाट गरेका थिए। त्यसमा भारतले दिएको नक्सामा लिपुलेख भारत पट्टिकै नक्सामा पारेर देखाइएको थियो। त्यसको दुई महिनामा माघ 23 काठमाडौँमा नेपाल चीन बीच परराष्ट्र मन्त्रालय स्तरीय परामर्श समितिको बैठक बस्यो। बैठकमा नेपाली पक्षले चीनिया पक्षलाई आफ्नो असन्तुष्टि जाहेर गरेको थियो। सो बैठकको नेतृत्व तत्कालीन परराष्ट्र सचिव नारायण शमशेर थापाले गरेका थिए भने चीनिया पक्षको नेतृत्व तत्कालीन सहायक विदेश मन्त्री वाङ यीले गरेका थिए। नेपाल र भारतको मामिलामा जानकार वाङ सन् 2025 अगस्त 19 भएको सम्झौतामा उपस्थित थिए। उनी अहिले चीनको विदेश मन्त्री समेत हुन्। सन् 2005 चीन भारत बीच पुनः लिपुलेख भन्ज्याङबारे अर्को प्रोटोकलमा हस्ताक्षर भयो, जसमा मध्य सेक्टरको लिपुलेख च्याङला भन्ज्याङलाई संलग्न गरी सीमा बैठक बिन्दुहरूको संयन्त्र विस्तार गर्न दुवै पक्ष सिद्धान्तत सहमत भएको उल्लेख छ। सो बुधाले भारतको लिपुलेख कालापानीको दावीलाई चीनले मान्यता दिएको जस्तो देखिन्छ। त्यसपछि विस्तारै भारतले लिपुलेखको प्रसंग अघि सार्न थालेको देखिन्छ। यद्यपि त्यस बेला नेपाल सरकारले त्यसबारे आपत्ति जनाएन। त्यसको असरको परिणाम सन् 2015 देखा पर्यो। सन् 2015 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला लिपुलेखलाई लिएर महत्वपूर्ण सम्झौता भयो, जसमा जारी संयुक्त विज्ञप्तिमा लिपुलेखमा सीमा व्यापार अभिवृद्धि गर्ने उल्लेख गरियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले आपत्ति जनाएको थियो। लगत्तै परराष्ट्र मन्त्रालयले त्यसको विरोध गर्दै कूटनीतिक नोट पठायो। सन् 2020 भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्यो, जसमा नेपालको कालापानी र लिपुलेख समेत समावेश गरिएको थियो। सोही वर्ष भारतका रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेख नाका जोड्ने सड़कको उद्घाटन गरे। त्यसमा स्वाभाविक रूपमा नेपालले आपत्ति जनाउँदै सन् 2020 मे 9 विज्ञप्ति जारी गर्यो, भारतलाई कूटनीतिक नोट समेत पठायो। त्यसको भारतले व्यवस्था गरेपछि नेपालको संसदले संविधान संशोधन गर्दै कालापानी लिपुलेख र लिम्पिया धुरा सहितको अध्यावधि गरिएको नेपालको नयाँ नक्सा जारी गर्यो। त्यसको 5 वर्षपछि सन् 2025 अगस्त 19 भारतले विज्ञप्ति जारी गर्दै लिपुलेख नाकालाई व्यापारिक केन्द्र बनाउने भनिएको छ। चीनले पुलान गुन्जी व्यापारिक बजार खोल्ने विज्ञप्तिमा उल्लेख छ। चीनले सिधै लिपुलेख नभने पनि त्यसमा तात्विक भिन्नता छैन। पुलान भनेको तिब्बततिरको पुलान र ताक्लाकोट बजार हो। गुन्जीबाट कालापानी लिपुलेख भएर ताक्लाकोट जाने गरिन्छ। अनि गत मे महिनाको शुरूमा भारत र चीनले नेपालको लिपुलेख नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न लागेपछि अहिले यो प्रकरण पुनः चर्चामा आएको हो। वर्तमान सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको जनाएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वैशाख 20 कालापानी लिपुलेख नेपालको भूमि भएको अवगत गराएको छ। यता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको बताएको छ। यही क्षेत्रको विषयलाई लिएर विगतमा पनि नेपालले पटक पटक नोट पठाइसकेको भए पनि अहिलेसम्म नेपाली भूमिमाथिको बलमी चाहिँ रोकिएको छैन। बरू एकपछि अर्को गर्दै आफ्ना गतिविधि भारतले बढ़ाउँदै लगेका छन्। यस्तोमा नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नेतृत्व लिई आफ्ना कूटनीतिक संयन्त्र सक्रिय बनाई उपलब्ध दस्तावेज दुवै मुलुकमा पठाउनु पर्ने मत राख्छन् चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ।
7: प्रत्येक प्रमाण सहित चीनलाई पनि भारतलाई पनि हामी यो आधारमा यो लिपुलेख यहाँनिर हाम्रो भूमि हो, त्यसैले हाम्रो भूमिमाथि हामी तपाईँहरूले आफ्नै तरिकाबाट हामीलाई व्यवस्था गरेर प्रयोग गर्न पाउनुहुन्न भन्ने खालको नोट पठाउने। दोस्रो कूटनीतिलाई अलिकति सक्रिय बनाउनु पर्यो। नेपाल भारतको दुवै देशका कूटनीतिक नियोगहरूलाई अथवा परराष्ट्र मन्त्रालयले आफ्नो लिडरसिपमा दुवै देशका चाहिने सम्बद्ध चाहिने सरकारका मानिसहरूलाई सरकार सम्भव भएसम्म सरकार प्रमुखलाई पनि भेटेर चासो यो तयार गर्नुपर्ने हुन्छ।
6: सन् 1860 सुगौली सन्धि र त्यसपछिको पूरक सन्धि। सन् 1860 ब्रिटिश भारतले बनाएको नक्सा विक्रमसम्म 2015 संसदीय आम निर्वाचनका लागि त्यस क्षेत्रका जनतालाई मतदाताका रूपमा समेटेको नामावली विक्रमसम्म 2030 दशकसम्म तिरिएको जग्गाको तिरो जस्ता धेरै प्रमाण नेपालसँग छन्, जसले कालापानी र लिपुलेख नेपालको भूमि भएको स्पष्ट पार्दछ। त्यस्तै मूल नदी छुट्याउने अन्तर्राष्ट्रिय प्रचलनले पनि महाकाली काली नदीको मुहान लिम्पिया धुरा भएको नेपालको दावीलाई नै बल पुर्याउँछ र सुगौली सन्धिले महाकाली पूर्वको भूभाग नेपालकै भएको प्रष्ट पार्छ। नेपालले 1816 सुगौली सन्धि अनुसार लिम्पिया धुराको सो क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ र आफ्नो सहमति बिना भारत वा चीनले लिपुलेखबाट व्यापार वा पारवहन गर्न नसक्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिरहेको रासोपाले पनि लिम्पिया धुरा लिपुलेख र कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएको अडान दोहोर्याउँदै आएको छ। यस्तोमा नेपालले भारत चीनसँग त्रिपक्षीय सम्झौता गरेर भूमिको विषय मिलाउन पहल गर्नुपर्ने सुरक्षा मामिलाका जानकार एवं नेपाली सेनाका उपरथी विनोद बस्न्यात बताउँछन्।
7: भूर
8: राजनीतिक यथार्थलाई चाहिँ स्वीकार गरेर चाहिँ नेपालको राष्ट्रहितलाई सुरक्षित गर्ने एउटा स्थिर बहुस्तरीय एउटा रणनीतिक आवश्यक छ। यो भनेको चाहिँ के भने पहिला हामीले विरोधबाट भन्दा पनि एउटा कसरी स्पष्टताको हिसाबमा जाने भनेर जानुपर्छ होइन। भारत र चीनसँग चाहिँ सीमाको स्पष्टता पार्वन र तीर्थको व्यवस्थापनलाई चाहिँ केन्द्रित गरेर त्रिपक्षीय सम्वाद संयन्त्र प्रस्ताव गर्नुपर्छ। दोस्रो भूभागको प्रश्नलाई चाहिँ एउटा पार्वहन र व्यापारसँग जोड्नु पर्छ। अब तेस्रो यो अस्पष्टता बिना चाहिँ रणनीतिक सन्तुलन कायम राख्नु पर्छ।
6: त्यसो त जुन महिनाबाट शुरू गर्ने भनिएको सीमा व्यापारको सम्बन्धमा भारतको विज्ञप्तिमा कुनै उल्लेख गरिएको छैन, न त नेपालले विज्ञप्तिमा नै त्यसबारेमा कुनै उल्लेख गरिएको छ। भारत लिपुलेखमा चीनको समर्थन चाहन्छ, त्यो केही हदसम्म पूरा भएको छ। भारतको लागि लिपुलेखको सामरिक महत्व मात्र छैन, त्यो मार्ग भएर कैलाश मानसरोवर यात्रा बढ़ाउने पनि उसको रूचि छ। सीमा व्यापार पुनः सञ्चालन गर्ने भारतको अर्को चाहना छ। यता चीनका लागि भने लिपुलेख दिल्ली पुग्ने सबैभन्दा छोटो मार्ग हो, त्यसैले उसको सुरक्षा र व्यापार स्वार्थ जोड़िएको छ। यस्तोमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर लिपुलेखको जटिल विषयलाई सम्बोधन गर्न जरूरी छ। त्यसको लागि सार्थक कूटनीति आवश्यक छ। रेडियो कान्तिपुरका लागि सुनिता लोहनी।
4: जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशमा नेपाली कंग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ। आन्तरिक विवादका कारण जनमत पार्टीले समर्थन फिर्ता लिएको केही दिनपछि अन्य चार दलले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेका छन्। कंग्रेस जसपा नेपाल नेकपा र लोसपाको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने र विश्वासको मत यथाशीघ्र लिने निर्णय गरेको हाम्रा सहकर्मीले जनाएका छन्। मुख्यमन्त्री यादवले आगामी बुधबार विश्वासको मत लिने तय भएको छ।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
9: ध्यान दिनै पर्ने कुरा।
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
11: पाथीभरा डेन्टल खादबारी नगरपालिका एक हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097171 सम्पर्क गर्नुहोस्। सरसरु लाग्नु हुनेछ।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश कानूनसम्मत रहेको बताउनु भएको छ। सो पार्टीका सांसदहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रधान न्यायाधीश सिफारिश प्रक्रिया अनुसार नै गरिएको दावी गर्नु भएको हो। संवैधानिक परिषदले यसअघिको परम्परा मिचेर प्रधान न्यायाधीश सिफारिश गरेको भन्दै आलोचना हुन थालेपछि लामिछानेले स्पष्टीकरण दिनुभएको हो। उहाँले भन्नुभयो,
2: सम्मानित अदालतमा उपस्थित रहनुभएका माननीय न्यायमूर्तिहरूको नाम सर्ट लिस्टमा आइपुग्यो। त्यतिखेर नै हामी सरकारमा पुग्यौं र हामीलाई भनियो यसमध्ये एउटा छान्नुपर्छ भनेर विधिले त्यही भन्यो र त्यही विधिलाई फलो गर्दा, त्यही विधिलाई मान्दा, त्यही संविधानलाई मान्दा हामीले त्यसै भित्रबाट एकजनालाई सिफारिस गरेका हौं। संसदीय सुनवाई छ, यो प्रक्रिया छ। त्यसकारणले न्यायालयका विषयलाई धेरै चर्चाको विषय गरेर, धेरै अप्ठ्यारो गरेर, धेरै त्यसमा तसल गरेर र चुनौतीपूर्ण ढंगका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? त्यो त जग हसाई मात्र हुन्छ। हामी त्यस्तो जग हसाईमा विश्वास गर्दैनौ। हामीलाई अझै पनि विश्वास छ।
1: संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि चौथो वरियतामा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरी संसदीय सुनवाईका लागि पठाएको अवस्थामा सभापति लामिछानेको सो अभिव्यक्ति आएको हो।
3: रामेछापका बजार र बस्तीहरू सार्वजनिक तथा एलारी जग्गामा फैलिएको विषय जिल्ला प्रशासन कार्यालयको पत्रपछि पुनः बहसमा आएको छ। स्थानीय तहलाई अतिक्रमित शहर सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण र व्यवस्थापन गर्न निर्देशन दिएको छ। जिल्लाभर 3,000 भन्दा बढ़ी परिवार अव्यवस्थित रूपमा सार्वजनिक जग्गामा बसोबास गरिरहेका छन् भने व्यवस्थापन र लाल पूर्जा वितरण अझै चुनौतीपूर्ण बनेको छ। कान्तिपुर कर्मी नवराज श्रेष्ठको एक रिपोर्ट।
4: दुईवटा नगरपालिका र छवटा गाउँपालिका रहेको रामेछापका धेरै पुराना बजार र बस्तीहरू सरकारी तथा सार्वजनिक अर्थात ऐलानी जग्गामै फैलिएका छन्। वर्षौंदेखि बसोबास र व्यापार गर्दै आएका हजारौं परिवार अहिले प्रशासनको कडाईसँगै अन्यलमा छन्। जिल्ला प्रशासन कार्यालय रामेछापले अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्न स्थानीय तहलाई पत्र काटेपछि विभिन्न पालिकाले 35 दिने अल्टिमेटम नै जारी गरेका छन्। प्रशासनले स्थानीय तहलाई वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याउन आवश्यक व्यवस्थापन योजना बनाउन तथा अतिक्रमण हटाउन सुरक्षा आवश्यक परे समन्वय गर्न आग्रह गरेको छ। यता सर्वोच्च अदालतले भने विधि र प्रक्रिया नअपनाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउन नपाउने आदेश दिएको छ। रामेछापमा 3,500 भन्दा बढ़ी परिवारको अव्यवस्थित बसोबास रहेको विघटित भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापका विज्ञ सदस्य मिलन कुमार घिसिङ बताउँछन्। आयोगले 2082 चैतसम्म संकलन गरेको तथ्याङ्क अनुसार जिल्लाभर 14 परिवार भूमिहीन दलित, 97 परिवार भूमिहीन सुकुम्बासी सूचीकृत भएको उनको भनाई छ।
5: जिल्लाको तथ्याङ्कको हिसाबले हामीले भूमिहीन दलितको संख्या 14, त्यसै गरी भूमिहीन सुकुम्बासीहरूको संख्या 97 र अव्यवस्थित बसोबासीहरूको संख्या 3,392 अहिलेसम्म लगत संकलन भएको छ र यी संकलित लगतहरूमध्ये धेरै चाहिँ हामीले यसको सफ्टवेयरमा प्रविष्ट गरेका छौँ र धेरैवटाहरूले सम्बन्धित निवेदकहरूलाई एउटा निस्ता पनि वितरण गरिसकेको स्थिति छ र त्यसलाई वडा स्तरबाट पहिचान प्रमाणीकरण गरेर पालिका स्तरसम्म आइसकेको छ। धेरैवटा
4: धेरै दलित र विपन्न परिवारसँग बस्नकै लागि अर्को विकल्प छैन। राज्यले संरक्षण र व्यवस्थापन नगरी सिधै हटाउने प्रक्रिया अघि बढाउँदा सामाजिक समस्या बढ्न सक्ने राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेख बहादुर विक बताउँछन्। वास्तविक भूमिहीनलाई न्याय हुने गरी समाधान खोज्नुपर्ने उनको सुझाव छ।
6: अब निर्णय त ठिक छ, तर राज्यले जुन संरचना र व्यवस्थापन नगरी सिधै हटाउने प्रक्रिया गर्दा सामाजिक समस्याहरू बढ्न सक्छ। दलितकै कुराहरू गर्दा रामेछाप जिल्लामा चाहिँ 14 घर भूमिहीन दलित छन् भन्ने कुराहरू यो तथ्याङ्कले पनि दिन सक्छ। त्यसैगरी एकैचोटि सिधै हटाउनु भन्दा उनीहरूको क्वेसन अनुसार उनीहरूको पनि एउटा मानव अधिकारको चाहिँ कुराहरू छ। उनीहरूले खान पर्ने, लाउन पर्ने, बाँच्न पर्ने, उनीहरूको एउटा स्वतन्त्र अधिकारको कुरामाथि पनि अलिकति हनन भएको हो कि भनी सामाजिक सञ्जालमा चाहिँ व्यापक यस्ता आलोचना निर्वाचन आइरहेको हुँदाखेरि
4: भूमिहीन दलित र विपन्न समुदायका लागि यो केवल कानूनी विषय मात्र होइन जीविकोपार्जन र अस्तित्वसँग जोडिएको प्रश्न पनि हो। कतिपय परिवार दशकौंदेखि बसोबास गर्दै आएका छन् भने केही बजार क्षेत्र स्थानीय अर्थतन्त्रकै केन्द्र पनि बनेका छन्। सार्वजनिक जग्गाको संरक्षण आवश्यक हो तर दीर्घकालीन व्यवस्थापन बिना केवल डोजर चलाएर समस्या समाधान नहुने गैर सरकारी संस्था महासंघ ग्रामीण सभाका अध्यक्ष रत्न कडेल बताउँछन्। वास्तविक सुकुम्बासीलाई सुरक्षित बसोबास लालपूर्जा र योजनाबद्ध पुनर्स्थापनासँग जोडेर समाधान गर्नुपर्ने उनको भनाइ छ।
7: दोरममा 2007 सालदेखि बसेको बस्ती अब अहिले हामीले डोजर लगायौँ भने त्यो सान्दर्भिक हुँदैन, त्यहाँ न्यायचित हुँदैन। सैलुङ पर्यटकीय क्षेत्रको हिसाबले खोला खर्कमा केही बस्ती छ, त्यो बस्तीमा पर्यटनको हिसाबले त्यहाँ मान्छे जाने ठाउँ र त्यहाँ बस्ने बास व्यवस्था भएको छ, त्यसलाई हटाइयो भने पर्यटकीय क्षेत्रको हिसाबले पनि प्रभाव पर्ने अवस्था देखिन्छ। रत्नज्योति विगत धेरै वर्ष पहिलादेखि बसेको बस्ती हो, बजार हो, त्यो बजारलाई हटाइयो भने त्यतातिरको क्षेत्रमा अर्थतन्त्रमा ठूलो असर पर्छ। त्यसो भएकोले ती बस्तीहरूको पहिला व्यवस्थापन गरौं अनि मात्रै अरू कुरा गर्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ।
4: रामेछापका धेरै मुख्य बजार सार्वजनिक तथा ऐलानी जग्गामै विकसित भएका कारण अहिले व्यवस्थापन जटिल बनेको छ। कतै सरकारी भवन नै ऐलानी जग्गामा छन् भने कतै दशकौं पुराना बजारहरू सार्वजनिक जग्गामै फैलिएका छन्। यसले कानूनी, सामाजिक र राजनैतिक बहस एकसाथ जन्माएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण राज्यको दायित्व हो तर वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन र अव्यवस्थित परिवारको व्यवस्थापन पनि उत्तिकै संवेदनशील विषय बनेको छ। रेडियो कान्तिपुरका लागि नवराज श्रेष्ठ, रामेश हाफ।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
10: र 9819320075।
11: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
12: रेड बुल बबाल एनर्जी।
1: कान्तिपुर डायरीमा वार्तिक प्रसंग।
13: आर्थिक समाचारको साथमा
11: रिफ्रेसमेन्टमा न्युट्रिसन
1: बजार सुशासनका लागि सरकारले भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले देशभर विशेष अभियान सञ्चालन गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न सो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोषढुङ्गा साबित गर्ने विश्वास लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यसका लागि सरकारले सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मी अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरेको छ। भोलिदेखि शुरू भई अभियान जेठ 3 गतेसम्म सञ्चालन हुनेछ।
14: तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बन्नू जिल्ला स्थित एक प्रहरी चौकीमा भएको आत्मघाती विस्फोटमा 15 जनाको मृत्यु भएको छ। मृतक सबै प्रहरी अधिकारी रहेको बताइएको छ। प्रहरीका अनुसार आतंककारीले विस्फोटक पदार्थले भरिएको सवारी साधन प्रहरी चौकीमा ठोक्काएर आक्रमण गराएका थिए। बन्नू क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख सज्जाद खानका अनुसार घटनाका बेला चौकीमा 18 जना प्रहरी तैनात रहेका थिए। ती मध्ये 15 जनाको मृत्यु भएको हो भने 3 जना घाइते भएका छन्। विस्फोटपछि चौकी माथि भीषण गोलाबारी गराइएको थियो। शक्तिशाली विस्फोटका कारण प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ।
1: भारतको तमिलनाडु राज्यका नवनियुक्त मुख्यमन्त्री विजय थलापतिले 200 युनिटसम्म निशुल्क विद्युत सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेपछि थलापतिले सो निर्णय गर्नुभएको हो। थलापतिले लागू औषध नियन्त्रण तथा महिला सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने अन्य दुईवटा निर्णयमा भने हस्ताक्षर गर्नुभएको बताइएको छ। टीभीके नामक दलका प्रमुख समेत रहेका थलापतिले सार्वजनिक रूपमा सम्बोधन गर्दै आफूले झुट्टा आश्वासन नदिने बताएको समाचारमा उल्लेख छ।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
13: खेलकुद समाचारको साथमा
16: एलजी लाइट्स गुड।
3: राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव राम चरित्र मेहताले कानूनको पालना गर्दै पारदर्शी ढंगले अघि बढ़न नेपाल क्रिकेट संज्ञानलाई आग्रह गर्नुभएको छ। विराटनगरमा आजदेखि शुरू भएको क्यानको वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेहताले नेपालमा क्रिकेटले उल्लेखनीय प्रगति गरिरहेकाले संघ विवादमा अल्झिन नहुने समेत बताउनुभयो। कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारण सभा गर्न ढिलाइ भएको बताउनुभयो। त्यस्तै क्यानका सचिव पारस खड्काले प्राविधिक तथा व्यावहारिक कारणले वार्षिक साधारण सभा केही ढिलो भएको बताउनु भएको थियो। साधारण सभा भोलिसम्म चल्नेछ।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी। लिपुलेख क्षेत्र प्रयोग गर्दै कैलाश मानसरोवरको यात्रा शुरू गर्ने भारतको योजना। आफ्नो भूमिको विषयमा नेपालको अडानप्रति दुवै छिमेकीको लगातार व्यवस्था। जनमत पार्टीले समर्थन फिर्ता लिए पनि मध्य प्रदेश सरकारले निरन्तरता पाउने निश्चित। समर्थन कायम राख्ने चार दलको निर्णय। पाकिस्तानको पश्चिम क्षेत्रमा प्रहरी चौकीमा भएको आत्मघाती विस्फोटमा 15 जनाको मृत्यु, 3 जना घाइते। र क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा शुरू। कानूनको पालना गर्दै पारदर्शी ढंगले अघि बढ़न खेलकुद परिषदको आग्रह। हवस् त, यसका साथै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दीप शिखर नवीन बिदा हुन्छौं। नमस्कार।
17: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इखात बारीमा सेवा दिइरहनु भएको छ।
17: शंकर स्वभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
17: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 98422267।
19: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
20: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: लौगै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz। खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयकद्वारा यमित 2003 अस्पताल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर सालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2003 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेटागाडी संकुल सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98435 5740 029353040 र 98070055 यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5060 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुक्खा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यमराज राई र सचिव संगदिम्बा राई, किरात्रा ययोखा दिङ्ला भोजपुर।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कुसभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउण्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629 16 9 14 97629 16 9 14। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: एक श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ। किन हो, तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत

0: ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
1: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, पेशरतमा आँखा तथा कान उपचार केन्द्र, खादरी सङ्घका सभाको आयोजना तथा झापा मेटी आँखा अस्पताल बिरतामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते सङ्घका सभाको खादरीमा मेटी आँखा अस्पताल बिरतामुटको टोलीद्वारा फेको प्राविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खादरी नगरपालिका 1, सङ्खुवा सभा। नोट, यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60177, 98520-60177। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादरी, सङ्खुवा सभा।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
3: Vanasava Digital, enjoy with us.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: दिनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
2: सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
1: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित। केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
3: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
1: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु। 40 वर्षमा नेपालमा 7,28,000 घरेलू तथा साना उद्योग दर्ता। कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
4: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार पत्रकारीको हकमा पक्राउ पनि जारी हुन्छ।
1: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मान्य दिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
6: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता, योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधिसभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
6: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
4: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जपतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
6: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: सडकमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ग्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो फेरि ट्राफिक प्रहरीले मात्रै नगर अहिले सरकारले चाहिँ जुन सय बुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
6: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पुर पृथ्वी राजमार्ग तनहु लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएमसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
8: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नु पर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
6: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
1: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
9: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो, 6-7 वर्ष म यहीँ गइरहेको छु। अझै 30-40 केटीहरू डेली म मान्छे लगाइरहेको छु।
1: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
10: तपाईँ। जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
11: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
15: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
16: हामीलाई धेरै कमाइ भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
17: हजुर, मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फार्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फार्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
15: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अङ्केदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
18: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि 12 को एक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
9: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। उनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
15: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जीसीको तरकारी खेती अहिले 14 बिघामा फैलिएको छ। आफ्नो 1 बिघा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
19: 7 कट्ठा शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढ्दै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिघामा काम मेरो फार्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
15: जीसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घुराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अपनाउनु पर्ने,
20: आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लाग्नु डेंगू नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगू हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
1: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: ग्राफिक्स टेक को वाईफाई 6 राउटर नाम 1 हार्मनी, शक्तिशाली 4 एन्टेना मा वाइड कभरेज, 5G सिम, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
0: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
5: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 287 खण्डमा छौं। आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी।
23: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लाखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ, अण्डा पार्न सकिरहेको छ र लाखुट्टेको पपुलेसन बढ़िरहेको छ। त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ। भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेको पनि हो, अर्को चाहिँ अर्गनाइजेसन हाम्रो जुन हिसाबले ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ। त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ। भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ।
5: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढ़िरहेको छ, खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ?
23: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढी हुन्छ, उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ।
5: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन।
23: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो। लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्कियो। एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुतो रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुपर्छ यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन, अर्को सिजन सुरु हुनुको लागि र अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु, भन्नुपर्छ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, त्यसमा चाहिँ लार्वा साइजहरू भन्नुपर्छ त्यसको अण्डा अथवा लार्वा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड टु साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामी गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनु दिनु भयो किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यसले अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्नु सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन। त्यो उहाँले डेङ्गु इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेलाई फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन तर त्यो इम्पोर्टेन्ट कुरा हो। त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
2: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
23: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने चाहिँ यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुनुहुन्छ भने चाहिँ त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ। एउटा सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
2: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
23: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तै लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामी टेस्टिङ गरेर देख्छौँ नि। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जति सक्दो चाँडो चेक गरेको राम्रो र यदि तपाईँलाई ज्वरो आउने टाउको जुन त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स, समथिङ एल्स भनेको मेबी इट्स स्कर्भटाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकन पनि हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
4: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानीसँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो। प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
7: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई
4: गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
7: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई
4: गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
7: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 MHz.
2: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 98433472268,
8: 98155585
9: र वाट्सएप नम्बर 98520268646।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
10: ओ केटा, कति सब्जी नै हिँड्ने यार, कति दिन लाग्छ अन्त?
11: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
10: हो र
11: यसको हिँडाइले त 4 दिन पनि पुग्दैन। जामिना

0: सबै घर घर आयो सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 वैशाख 28 गते सोमबार ज्येष्ठ कृष्ण पक्ष 11 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाली खबरमा सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुने, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य इभिडिङ चलखेल गरेर 313 ठेक्काको तह रेट परिवर्तन, कार्यबोसमा ट्राफिक प्रहरी, पेट्रोलको भार मध्यम वर्गलाई मार, एसईको नतिजा भोलि प्रकाशन गर्ने तयारी, लघु वित्तमाथिको आक्रमण रोक्न सरकारलाई सर्वोच्चको परमादेश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुरमा छापिएको रासायनिक को विकल्पमा किसानले उत्पादन गरे गडेउरा मल शीर्षकको शुभ समाचार।
0: रामपुर नगरपालिका चार देवी स्थानका दिलु मगरले 6 वर्षदेखि गणेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आएका छन्। शुरूमा बिरूवा उत्पादनका लागि गणेउला मल प्रयोग गरेका उनले पछिल्ला वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएका छन्। गणेउला मल प्रयोग गरेपछि बिरूवा तथा तरकारी उत्पादन बढ़ेको छ। मगरले भने 4-5 किलो फल्ने गोल भेड़ाको बोटले गणेउला मल राख्दा 7-8 किलोसम्म फल दिएको छ। बिरूवा तथा तरकारीमा ढुसी वा रोग लाग्ने समस्या पनि कम भएको उनले बताए। गणेउला मल राखेर बिरूवा उत्पादन गर्दा राम्रो भएको तानसेन नगरपालिका 7 काजी पौवाका दिलबहादुर थापाको पनि अनुभव छ। 3-4 वर्षदेखि गणेउला मल प्रयोग गर्दै आएका उनले बिरूवा उत्पादन गर्न धेरै राम्रो भएको जनाए। सिधै गोठमल प्रयोग गर्नुभन्दा गणेउला मल प्रयोग गर्दा बिरूवा राम्रो हुने थापाको भनाई छ। यो मल प्रशोधित भएकाले बिरूवा हुर्कन सहयोग पुगेको छ। किसानका अनुसार तानसेन नगरपालिका 5 धरमपानी स्थित कुटु कृषि फार्मले गणेउला मल उत्पादन शुरू गरेको छ। फार्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लैजाने गर्छन्। कतिपय किसान फार्ममै पुगेर खरिद गर्न थालेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा बिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर साउन्ड किट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर रंपर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष अज विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते बजेट संसदमा पेश गर्नु अघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्न लाग्नु भएको हो संघीय संसदको बजेट अधिवेशन आजबाट आरम्भ हुँदैछ बजेट अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूले सरकारका पछिल्ला काम कारवाहीको विषयलाई लिएर सदन मार्फत दवाब दिने तयारी गरेका छन् मुख्य गरी सरकारले ल्याएका अध्यादेश र सुकुम्बासी हटाउने कार्यमा विपक्षीको असन्तुष्टि छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमाथि संसद बैठकमा विमति राख्ने निर्णय नै गरेको छ संसदमा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ़छ भन्ने कुराबाट आगामी रणनीति तय हुने कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभएको छ साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि प्रश्न उठाउने उहाँको भनाइ छ त्यस्तै विपक्षी दल नेकपा एमाले पनि सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारले संसदलाई उपेक्षा गर्दै कठपुतली बनाउन खोजेको आरोप लगाउँदै आउनु भएको छ सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदै शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ
3: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन् आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकामा विरोध गर्दै आएका कंग्रेस एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन् संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ प्रतिनिधि सभामा सत्तारूढ़ रासपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत समस्या छैन तर राष्ट्रिय सभामा राष्ट्रपतिको उपस्थिति छैन त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कंग्रेस एमाले र नेकपा लागेका हुन् हालै जारी गरिएका सबै 8 अध्यादेश सोमबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ ती मध्ये संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाइ छ सबै अध्यादेश एकैपटक अस्वीकृत गराउने वा छनौट गरेर अघि बढ़ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ एक नेताले भने राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान छ
2: कार्यबुझमा ट्राफिक प्रहरी सड़कमा एकजनाको भागमा 1270 सवारी साधन हेर्ने जिम्मेवारी 12 घण्टासम्म ड्यूटी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ धूलो घाम छरी र प्रदूषण नभनी निरन्तर सिटी पुग्दै सड़कमा कुरिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ देखिन्छ ट्राफिक प्रहरीले विनाशित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ तर ट्राफिक प्रहरीको कार्यभोज कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ तर ट्राफिक प्रहरी भने जम्मा 1590 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1270 सवारी साधन पर्ने देखिन्छ। करिब 50 लाख चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसी नियन्त्रणदेखि हराएका सवारी साधन खोजीसम्मको जिम्मेवारी यही सीमित जनशक्तिको कारणमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्यूटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाई छन्। यस आधारमा एउटा एकाईको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
3: पेट्रोलको भार मध्यम वर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल नेपानीको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-8 सय रूपियाँ भए पुग्थ्यो, अहिले 1,100 रूपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रूपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढ़ेको छ। प्रतिलिटर 157 रूपैयाँमा पाइने पेट्रोलको मूल्य 217 रूपैयाँ पुगेको छ। डिजेलको मूल्य 142 बढ़ेर 225 रूपैयाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढ़ेको छ।
2: इभिडिनमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैर कानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेश भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू कसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भए पनि कम्प्युटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनीसहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1,136 बोलपत्र दाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको थियो। सीआईबीले उनलाई फागुन 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदनसहित अदालतमा बुझाएको छ। माथिलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो फोटाइटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
3: लघुवित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघुवित्तको उच्च ब्याज, बहुकर्जा, असूली प्रक्रियामा कड़ाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघुवित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघुवित्तका सदस्य र कर्मचारीलाई धम्क्याउने, ऋणीलाई कर्जा नतिर्न दवाब दिने, कार्यालयमा आक्रमण गर्ने, धितो असुली प्रक्रियामा अवरोध पुर्याउने तथा कर्जा मिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी गरेको हो। लघु वित्तको अवधारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटनाहरू भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित पाँचजना कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
2: बेरोजगारी समस्याले बारेन सरकारलाई घुँडा टेकाउने विश्लेषण शीर्षकमा मध्याहले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन र शाह बालेन नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढ़ेको छ। प्रधानमन्त्री बालेन र शाह बालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कड़ाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
3: गेस्ट हाउसका बन्द कोठामा